0: त्यही सांसद सोम शर्मालाई बोल्न रोकेर सभामुखले केही बेर सदनको कार्यवाही स्थगित गर्नु भएको थियो। खड्कालाई अस्पताल लगिएको छ। अस्वस्थ हुनु अघि सांसद खड्काले करिब 2 मिनट सम्बोधन गर्दै सबैलाई साथमा लिएर नागरिक बचाउने अभियानमा लाग्न सरकारलाई सुझाव दिनुभएको थियो।
1: मेरो डोटी जिल्लाका दीपक बहरा र कीर्ति विष्ट लगायतका व्यक्तिहरू हालसम्म पनि अज्ञात अवस्थामा रहेका छन्। सरकारले तत्काल खोज तलास गरिदिनु हुन पनि म सरकारसँग जोरदार माग गर्न चाहन्छु। सरकारको पहिलो कर्तव्य नागरिक बचाउने हो। नागरिक बचाउनको लागि कुनै पनि मित्र राष्ट्रहरू या सहयोगी संघ संस्थाहरूबाट लिने सहयोगमा कुनै संकोच लिनु हुँदैन। आज यो पीडा सबै आम नेपाली नागरिकको पीडा हो, यो सरकारको मात्र होइन। त्यसैले सरकारसँग मेरो आग्रह के छ भन्दाखेरि तीनै तहका सरकारहरूलाई सहभागी बनाएर यो उद्धार र राहतका कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाउनु पर्छ। साथसाथै राजनीतिक दल, नागरिक समाज र सम्बन्ध सबै पक्षलाई साथमा लिएर अहिलेको विपदलाई कसरी सहजीकरण गर्न सकिन्छ, हामी सरकारको साथमा छौँ। सरकारले आफ्नो गति बढाओस्, सबैबाट सहयोग लिएर नागरिक बचाउने अभियानमा लागौं।
0: नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले रसुवाबाडी प्रभावित क्षेत्रमा राहत वितरणका लागि सरकारले अपनाएको एकद्वार प्रणालीका कारण जनता भोकै बस्नु परेको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद बराल,
2: सम्माननीय प्रधानमन्त्रीज्यूले हिजो मेरो मात्रै काम हो भने जस्तो एकद्वार प्रणालीको जुन सरकारले नीति ल्याएको छ त्यो भएर जनताहरू भोकै छन्, यो कुरा चाहिँ पहिलो ध्यान दिनुपर्छ। जुन नागरिकहरू बेपत्ता नागरिकलाई उद्धार र खोजी कार्य जारी होस्, नागरिक भन्दा ठुलो कुनै सरकार र व्यक्ति हुन सक्दैन, यो कुरा ध्यान जाओस्। प्रविधि छैन भनेर सरकारले हात उठाउन पाउँदैन। जुन सुरुङभित्र भएका नागरिक हुनुहुन्छ, अहिले पनि जीवित हुनुहुन्छ भन्ने आशा छ। कर्णालीका केही मान्छेहरू त्यहाँबाट भागेर मसँग पनि भेट भएको थियो। त्यहाँ हाइड्रो पावरको कुनै क्षेत्रमा चाहिँ दुई तले हुन्छ, त्यहाँ मान्छे बस्ने व्यवस्था छ रे, त्यहाँभित्र अहिले पनि जीवित हुन सक्नुहुन्छ। त्यो कुरा तत्कालै सरकारले खोजी कार्यमा नागरिकको ज्यानलाई बचाउनको लागि आग्रह गर्न चाहन्छु।
0: बाढी पीड़ितको उद्धारमा विलम्ब गरेको भन्दै प्रतिपक्षको सांसदहरूले सरकारको आलोचना गरेका छन्। धादिङ कांग्रेस सांसद सीता थपलिया,
3: बाढी आएको आज 9 दिन भइसक्दा पनि त्रिशुली 3A र 3B सहित जलविद्युत आयोजनामा सयौं कामदारहरू फसेको जानकारी हुँदाहुँदै प्रभावकारी उद्धार हुन नसकेको विषय अत्यन्तै गम्भीर छ। बेपत्ता नागरिकका परिवारहरू आज राज्यको उद्धार प्रयासमाथि प्रश्न गर्न थालिसकेका छन्। सरकारले 7 दिनमा आएर मात्र आयोजनालाई भन्यो, हामीले मात्रै सुरुङबाट उद्धार गर्न सकेनौँ, अब तपाईँहरू लाग्नुहोस्। राज्यको पहिलो दायित्व आफ्नो नागरिकको जीवन रक्षा गर्नु हो। नागरिकको जीवन जोगाउने सवालमा राज्य कुनै पनि मूल्यमा चुक्नु हुँदैन, तर आज राज्य चुकिरहेको अनुभूति नागरिकहरूले गरिरहेका छन्।
0: रसुवा भटेको सीमा आएको बाढीले जलविद्युत आयोजनामा ठूलो क्षति पुगेपछि नेपालबाट बंगलादेश निर्यात हुँदै आएको विद्युत रोकिएको छ।
4: बाढीले भारततर्फ निर्यात हुँदै आएको विद्युत पनि कटौती भएको छ। बंगलादेशमा विद्युत निर्यातका लागि सम्झौता गरिएका चिलिमे र त्रिशुली जलविद्युत आयोजना भोटेकोसी बाढीले क्षति भएका छन्। नेपालले यी दुई आयोजनाबाट उत्पादित 40 मेगावाट विद्युत बंगलादेश निर्यात गर्दै आएको थियो। नेपालले भारत र बंगलादेश दुवैतर्फ गरी करिब 1200 मेगावाटसम्म विद्युत निर्यात अनुमति पाएको थियो। बाढीका कारण प्राधिकरण र निजी क्षेत्रका गरी 12 जलविद्युत आयोजनामा क्षति पुगेको छ। निर्माणाधीन आयोजनाका संरचनासँगै सञ्चालनमा रहेका आयोजनामा समेत बाढीले क्षति पुर्याएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीले भोटेकोसी बाढीबाट पीड़ितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र नबनाई सरकारलाई सघाउने निर्णय गरेको छ। सचिवालय बैठकले विपद व्यवस्थापनको विषयमा छलफलसहित सरकारले गर्दै आएको कामलाई थप प्रभावकारी बनाउन आवश्यक मद्दत गर्ने निष्कर्ष निकालेको हो। हवस् त, खबर यति नै। नमस्कार।
5: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवाको भोटेको सीमा आएको बाढ़ीका कारण 5,083 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विप जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म 12,038 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3,000 भन्दा धेरै व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा बसिरहेको प्राधिकरणले जनाएको छ। उद्धार गरिएका व्यक्तिलाई सुरक्षित ठाउँमा राखेर आवश्यक स्वास्थ्य उपचार, खाना तथा अन्य आधारभूत सेवा उपलब्ध गराउने काम भइरहेको छ। नुवाकोट, रसुवा, धादिङ, चितौन, गोर्खा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा गरी 1,259 शव फेला परेका छन्। भोटेको सीमारीबाट प्रभावित मध्ये जनधनको क्षति भएको र धेरै नागरिक अझै सम्पर्कविहीन रहेकाले खोजी, उद्धार, उपचार तथा राहतको कामलाई थप तीव्र पारिएको सरकारको भनाइ छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सड़क भाँसिएपछि बाइरोडको बाटो हुँदै 24,500 ग्यास सिलिण्डर काठमाडौँ उपत्यका आएको छ।
4: नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा ग्यास भरेर त्रिभुवन राजपथ हुँदै सिलिण्डर ल्याइएको हो। निगमले आजदेखि यही बाटोबाट थप ग्यास नियमित रूपमा ल्याउने जनाएको छ। बाढ़ी र पहिरोका कारण सड़क अवरूद्ध भएपछि प्रभावित क्षेत्रमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट निरन्तर राखिएको निगमले जनाएको छ।
3: र सगडी केरुङ नाका बन्द भएपछि चीनबाट आउने माल वस्तु कोरला नाकातर्फ डाइभर्ट हुन थालेका छन्।
4: भदौ 10 18 गतेसम्म बेनी जोमसुम कोरोला सड़क हुँदै 252 खाली मालवाहक कन्टेनर कोरोलातर्फ पुगेका छन्। यही अवधिमा 70 चिनिया मालवस्तु बोकेका कन्टेनर मुस्ताङ भन्सारबाट जाँच पास भएर गन्तव्यतर्फ गएका छन्। यस्तै कोरोला हुँदै 61 विद्युतीय सवारी साधन पनि भन्सार जाँच पास भएर गइसकेका छन्। रसुवागढी र तातोपानी नाका बन्द भएपछि कोरोला चीनबाट मालवस्तु ल्याउने मुख्य वैकल्पिक नाका बनेको छ। तर पर्याप्त पूर्वाधार र जनशक्ति नहुँदा मुस्ताङ भन्सारमा कामको चाप बढेको छ।
3: मुस्ताङमा भदौ 30 र 31 गते घरबजोङ जलवायु परिवर्तन सम्मेलन हुने भएको छ।
4: हिमाली पहाड़ी र तराई क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे छलफल गर्दै समाधानका उपायमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ध्यान आकर्षण गराउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागि हो। सम्मेलनमा 753 स्थानीय तहका प्रमुख तथा अध्यक्ष र जलवायु विज्ञलाई सहभागी गराउने तयारी छ। घरबजोङ गाउँपालिकाका अनुसार सम्मेलनको तयारी करिब 70% पूरा भएको छ। सम्मेलनका लागि 1,70,00,000 रुपियाँ भन्दा बढी खर्च लाग्ने प्रारम्भिक अनुमान छ।
3: अहिले बाजुराका बगैँचामा लटरम्ब स्याउ पाकेका छन्। उत्पादन बढ्दै गए पनि बजारसम्म पुर्याउन सड़क ढुवानी र भण्डारणको समस्या भने उस्तै छ।
4: मार्तडी कोल्टी सड़क 3 महिनादेखि अवरुद्ध हुँदा किसानले स्याउ बजारसम्म पुर्याउन सकेका छैनन्। उत्पादन भएको करिब 40% स्याउ मात्रै बजारमा पुग्ने गरेको र बाँकी बारीमै खेर जाने गरेको किसान बताउँछन्। बुढीनन्दा, स्वामी कार्तिक खापर, जगन्नाथ र हिमाली गाउँपालिका स्याउ उत्पादनका मुख्य क्षेत्र हुन्। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा करिब 375 हेक्टरमा स्याउ खेती भइरहेको छ। किसानले सड़कसँगै चिस्यानयुक्त भण्डारणको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
3: प्रतिनिधि सभाको हिजोको बैठकमा रिङ्गटा लागेर अस्वस्थ हुनुभएका सांसद भरत बहादुर खड्काको अवस्था सामान्य छन्। उच्च रक्तचापका कारण अस्वस्थ हुनुभएका खड्कालाई तत्काल वीर अस्पताल पुर्याइएको थियो। उहाँलाई 24 घण्टा चिकित्सकको निगरानीमा राखिएको आफन्तले जनाएका छन्। इलामका किसानले इस्कुस खेतीबाट राम्रो आमदानी गरिरहेका छन्। कम मेहनतमा उत्पादन हुने र बजारमा माग राम्रो भएपछि किसान इस्कुस खेतीतर्फ आकर्षित भएका हुन्। सूर्योदय 8 दिनेश महतले 40 रोपनीमा इस्कुस खेती गर्दै वार्षिक 12,00,000 रुपियाँसम्म आमदानी गरिरहनु भएको छ। त्यस्तै सूर्योदय 9 प्रेम बहादुर खड्काले 25 रोपनीमा इस्कुस खेती गर्दै गत वर्ष 13,00,000 रुपियाँ आमदानी गर्नुभएको थियो। राम्रो आमदानी हुने देखेपछि थप किसान पनि व्यावसायिक इस्कुस खेतीतर्फ लागिरहेका छन्। आगामी असोजदेखि शुरू हुने पोखरा दुबई सीधा उडानलाई प्रभावकारी बनाउन पोखरा महानगरपालिका र फ्लाइ दुबई बीच सहकार्य भएको छ। उडानको प्रचार प्रसार र पर्यटन प्रवर्धनका लागि दुवै पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएको महानगरले जनाएको छ। महानगरले सार्वजनिक स्थान र आफ्ना डिजिटल प्लेटफर्म मार्फत उडानको प्रचार गर्नेछ। फ्लाई दुबईले प्रचार सामग्री तयार गरेछ। दुबईसँगको सीधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्नुका साथै पर्यटन र व्यापारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले रसुवाबाडी प्रभावितका लागि सहयोग जुटाउन विशेष कलाकृति प्रदर्शनी गर्ने भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: आज श्रीकृष्ण जन्माष्टमी भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइदिन्छ. भदौ कृष्ण अष्टमीको मध्यरातमा भगवान श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास अनुसार आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ. आज देशभरका कृष्ण मन्दिरमा पूजा आजा गर्न दर्शनार्थीहरूको भीड़ लागेको छ. भगवान विष्णुको आठौं अवतारका रूपमा जन्मनुभएका कृष्णले अन्याय र अत्याचार विरूद्ध सत्य तथा सत्कर्मको पक्षमा मानव समुदायलाई प्रेरित गर्नुभएको धार्मिक ग्रन्थमा उल्लेख छ. जन्माष्टमीका अवसरमा पाटनको मंगल बजारमा रहेको प्रसिद्ध कृष्ण मन्दिरमा विशेष मेला लागेको छ. यसैबीच सुदूरपश्चिम मेलीको मुख्य पर्व गौरा आज अठवाली अर्थात अष्टमीका दिन मुख्य रूपमा मनाइदिन्छ. भदौ शुक्ल पञ्चमीदेखि शुरू भएको गौरा पर्वको मुख्य दिन आज व्रत बसेर गौरा खल्लमा शिव र पार्वतीको पूजा आज गर्ने चलन छ. दार्चुला बैतडी डडेलधुरा लगायतका पहाड़ी जिल्लामा गौरा देवीको पूजा आज गरी जात्रा निकाल्ने चलन छ. गौरा पर्वको मुख्य आकर्षण देउडा हो. देउडामा धार्मिक तथा पौराणिक गाथाका साथै सामाजिक विकृति र समसामयिक विषयमा व्यङ्ग्य गर्ने चलन छ. देउडा मार्फत सुख दुःख साटासाट गर्नुका साथै सामाजिक सद्भाव कायम गर्ने परम्परा छ. कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका शान्तिघाटमा खोलामा बाढ़ी आएपछि खोला किनारका झण्डै 150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ. हिजो बेलुकादेखि वर्षाका कारण खोलाको मुहान क्षेत्रमा पहिरो खसेर पानी थुनिएको र थुनिएको पानी 81 फुटेपछि खोलामा बाढ़ी आएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले जानकारी दिनुभयो. मुम्राको बालीपाटादेखि गैरा खाडा लामा बगर हुँदै शान्तिघाटसम्म खोला किनारमा पानीको बहाव बढ़ेको छ. पानीको जोखिम बढ़ेपछि स्थानीयलाई तत्काल सचेत गराउँदै करिब 150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको हो. बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ. रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितको उद्धार तथा राहतका लागि भारतले 6 खेप राहत पठाएको छ. हिजो साँझ भारतले वैज्ञानिक परीक्षण फोरेन्सिक किट र औषधि लगायत 21.5 टन राहत सामग्री बोकेका थप 2 विमान पठाएको हो. उद्धार तथा खोजका लागि विशेष उपकरण सहितको उद्धार टोली सहित यसअघि 5 लज सामग्री भारतले पठाइसकेको छ. भारतसहित विभिन्न देश र अन्तर्राष्ट्रिय निकायहरूले प्रभावित क्षेत्रका लागि सहयोग उपलब्ध गराइरहेका छन्. नेपाल स्थित भारतीय राजदूत नवीन श्रीवास्तव हिजो आफै बाढ़ी प्रभावित क्षेत्रमा पुग्नु भएको थियो. पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमा सड़क भाँसिएपछि बाइरोडको बाटो हुँदै 24,500 ग्यास सिलिण्डर काठमाडौँ उपत्यका आएको छ.
4: नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा ग्यास भरेर त्रिभुवन राजपथ हुँदै सिलिण्डर ल्याइएको हो. निगमले आजदेखि यही बाटोबाट थप ग्यास नियमित रूपमा ल्याउने जनाएको छ. बाढ़ी र पहिरोका कारण सड़क अवरूद्ध भएपछि प्रभावित क्षेत्रमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट निरन्तर राखिएको निगमले जनाएको छ.
3: अहिले बाजुराका बगैँचामा लटरम्ब स्याउ पाकेका छन्। उत्पादन बढ्दै गए पनि बजारसम्म पुर्याउन सड़क ढुवानी र भण्डारणको समस्या भने उस्तै छ.
4: मार्तडी कोल्टी सड़क 3 महिनादेखि अवरुद्ध हुँदा किसानले स्याउ बजारसम्म पुर्याउन सकेका छैनन्। उत्पादन भएको करिब 40% स्याउ मात्रै बजारमा पुग्ने गरेको र बाँकी बारीमै खेर जाने गरेको किसान बताउँछन्। बुढीनन्दा स्वामी कार्तिक खापर जगन्नाथ र हिमाली गाउँपालिका स्याउ उत्पादनका मुख्य क्षेत्र हुन्। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा करिब 375 हेक्टरमा स्याउ खेती भइरहेको छ। किसानले सड़कसँगै चिस्यानयुक्त भण्डारणको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
3: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले एल निनोको प्रभाव बढ्दै गए सँगै विश्व चरम मौसमी अवस्थाको जोखिममा प्रवेश गरेको चेतावनी दिनुभएको छ. विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओका अनुसार अहिले एल निलो 76 वर्ष यताकै शक्तिशाली बन्न सक्ने र सन् 2027 फेब्रुअरीसम्म रहन सक्ने सम्भावना छ. एल निलोका कारण कतिपय क्षेत्रमा खडेरी गर्मी र शक्तिशाली आँधी आउन सक्छ भने अन्य क्षेत्रमा बाढ़ीको जोखिम बढ्छ. विश्वव्यापी तापक्रम वृद्धिसँगै यसको प्रभावले केही क्षेत्रमा तापक्रम अझ बढ़ाउन सक्ने मौसमविदहरूले बताएका छन्। डब्ल्यूएमओले एल निनोसँग सम्बन्धित चरम मौसमको पूर्वानुमान प्रभावित समुदायसम्म पुर्याउन अभियान शुरू गरेको जनाएको छ। बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम र फ्रान्सका राष्ट्रपति इमान्युएल माक्रो बेजको वार्तामा आप्रवासन मुख्य विषय बनेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो बीएफबी

0: समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: त्रिशुली 3A टनेलभित्रबाट मानिसको आवाज आएको नेपाली सेनाले बताएको रासोपा सांसद श्रीराम नेउपानेले बताउनु भएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको दाटोले सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ। सोही क्रममा सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको उहाँले बताउनु भएको हो। उहाँले बिहिबार साँझसम्म इन्जिनियरको भूमिकामा साइडमै रहेर आफै उद्धार तथा खोजी कार्यमा संलग्न रहेको बताउनु भएको छ। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका शान्तिघाट खोलामा बाढ़ी आएपछि खोला किनारका झण्डै 150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। हिजो बेलुकादेखि वर्षाका कारण खोलाको मुहान क्षेत्रमा पहिरो खसेर पानी थुनिएको र थुनिएको पानी 81 फुटेपछि खोलामा बाढ़ी आएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले जानकारी दिनुभयो। मुम्राको बालीपाटादेखि गैरा खाडा लामा बगर हुँदै शान्तिघाटसम्म खोला किनारमा पानीको बहाव बढ़ेको छ। बाढ़ीको जोखिम बढ़ेपछि स्थानीयलाई तत्काल सचेत गराउँदै करिब 150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको हो। बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ। सशस्त्र प्रहरी बल नेपालले भोटेकोशी नदीमा आएको बाढ़ीमा परि ज्यान गुमाउने आफ्ना कर्मचारीका परिवारलाई प्रति परिवार 25,00,000 रूपियाँ तत्काल राहत उपलब्ध गराउने घोषणा गरेको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बिहिबार बसेको परामर्श समितिको बैठकले उद्धार राहत र संगठनको तर्फबाट गरिने सहयोगका सम्बन्धमा निर्णय गरेको हो। सशस्त्र प्रहरी बलका सम्पूर्ण राष्ट्र सेवकहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 15,50,00,000 रूपियाँ योगदान गर्ने निर्णय गरिएको छ। यसका लागि महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरूले 15 दिनको, नायब महानिरीक्षक र वरिष्ठ उपरीक्षकले 12 दिनको, उपरीक्षकदेखि निरीक्षकसम्मको 10 दिनको, जुनियर अधिकृतले 7 दिनको, हवलदारदेखि जवानसम्मले 5 दिनको र परिचरले 3 दिनको तलब बराबरको रकम जम्मा गर्ने भनिएको छ। रसुवाको भोटेको सीमा आएको बाढ़ीपछि रसुवा नुवाकोट धादिङका 12 विद्यालयका विद्यार्थी शिक्षक र विद्यालय कर्मचारी गरेर 267 जना बेपत्ता भएका छन्। नुवाकोटको चण्डेश्वरी मावि पनि बाढ़ीपछि क्षत विच्छेद छ। चण्डेश्वरी माविका एकजना शिक्षकलाई बाढ़ीले बगाएको छ भने हालसम्म 12 विद्यार्थी बेपत्ता छन्। हामीले बाढ़ीपछि विद्यार्थी विद्यालयको अवस्थाबारे विद्यालयका पूर्व प्रधान अध्यापक एवं दुप्चेका स्थानीय हरि प्रसाद रिजालसँग सोधेका छौँ।
4: स्कुल अब कसरी चलाउनुहुन्छ?
5: पहिलो भनेको विद्यालयमा विद्यार्थी आउने नाकाहरू सबै विच्छेद छ। अहिले हाम्रो विद्यालयमा त किस्टाङबाट झन्डै 250 विद्यार्थी पारि देवरावतीबाट विद्यार्थी यता गेरकुटार आउँटारबाट आउँथे। सबै खोलाले पुलहरू विच्छेद गरेको छ, त्यो एउटा समस्या छ। अब दोस्रो तल्लो बजार स्कुल चाहिँ करिब करिब सुरक्षित छ, तर स्कुलमा त्यो नदीको छाल पुगेको छ। त्यो स्कुललाई हाम्रो विद्यार्थीहरूले अभिभावकले कतिको ट्रस्ट गर्नुहुन्छ, त्यो एउटा समस्या छ। अब कसरी चलाउने भन्दा स्कुल सुरक्षित छ, अब हामीले हाम्रो शिक्षा कार्यालय नेपाल सरकारको प्राविधिकहरूले के भन्छ, अब त्यही स्कुल सुरक्षित छ भन्छ कि त्यहाँबाट अन्त फेरि अर्को स्कुलहरू सार्नुपर्ने भन्छ कि, अब त्यो चाहिँ डेटा ती प्राविधिक ल्याएर देखाउने बाँकी छ। अब यो यही यो अकर्मण्यतामा नै यहाँका सर हामीहरू बसिरहेका छौँ।
4: अहिले के छ स्कुलको हालत?
5: हाम्रो एकजना शिक्षकलाई चाहिँ बगायो, विद्यार्थीहरू अहिलेसम्म त्यही 10-12 जनाको जतिको डेटा आइराखेको छ। अन्य विद्यार्थीहरू जो सुरक्षित हुनुहुन्छ, कति विद्यार्थीहरू चाहिँ होल्डिङ सेन्टरमा पनि हुनुहुन्छ, जसका बा आमाहरू गुमाएका छ, परिवार गुमाएको छ, घर बहिनी जम्मै लगेको छ, उहाँलाई होल्डिङ सेन्टरमा राखेको छ। यो अत्यन्तै स्कुल चाहिँ अब रिस्क जोनमा छ, तर स्कुल सबै सुरक्षित छ। भवनहरू चाहिँ
4: अहिले 12 जना हराउनु भएको बेपत्ता भएको तथ्याङ्क हो,
5: अहिलेसम्म थाहा पाएन त्यति छ।
4: कोही बाढीले लगेको, कसैको मृत्यु, के छ विद्यार्थीको संख्या?
5: अब त्यही हो, जसलाई अहिले हामी मिसिङमा छौँ उहाँ सबैलाई बाढीले लग्यो भन्ने अनुमान हो।
4: तपाईँ आफू चाहिँ कसरी जोगिनु भयो?
5: मेरो घर चाहिँ अलिकति त्यो क्षेत्रभन्दा अलिक माथि पर्छ, अलिकति माथि गाउँमा। म सधैँभरि त्यतैतिर बस्ने, चिया खाने, बिहान मर्निङ वाक गर्ने गर्थेँ। संयोगले त्यो दिन चाहिँ म त्यहाँतिर नहिँडिकन, चिया पसलमा नबसिकन सुनिसिने त घर आएँ, जसको कारणले मलाई जोगिन धेरै सजिलो भयो, संयोग मात्रै हो।
4: अहिले पछिल्लो त्यहाँको वस्तुस्थिति अवस्था कस्तो छ?
5: त्योभन्दा तलतिर कुनै पनि त्यो बसोबास गर्न योग्य चाहिँ छैन, एउटा सहर जस्तै थियो। मेरो क्षेत्रबाट यहाँ माथि बेत्रावती हुँदै सोलेसम्म त्यो सबै विच्छेद छ, कुनै पनि बस्न लायक छैन।
4: हजुर, राज्यको उपस्थिति कस्तो पाउनु भएको छ?
5: राज्यको उपस्थिति जुन सोचे भन्दा सोचे जस्तो चाहिँ त्यति होइन। अब एउटा चाहिँ यो कल्पनै नगरेको बाढी आयो, बाढी मात्रै।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: त्यसैले 3A जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका दुईजनाको जीवितै उद्धार भएको छ। रासोपा सांसद श्रीराम नेउपानेका अनुसार सुरुङभित्रबाट सञ्जय शाह र अर्का एकजनाको जीवित उद्धार गरिएको हो। यसअघि उद्धार टोली र सुरुङभित्र फँसेका व्यक्तिहरूबीच दोहोरो संवाद भएको थियो। उद्धारमा खटेको टोलीले भित्र फँसेकाहरूलाई ढाडस दिँदै नआतिनुहोस् हामी उद्धार गर्दैछौं भनी कराउँदा भित्रबाट हुन्छ भन्ने स्पष्ट प्रतिक्रिया आएको थियो। सांसद श्रीराम नेउपाने अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अन्यको पनि उद्धारमा लागि परेको जानकारी दिनुभयो। पोटीको सिबाडीमा परि मृत्यु हुनेको संख्या 1290 पुगेको छ। प्रहरीका अनुसार 34 जना बालक 45 जना बालिका 250 महिला र 427 जना पुरूषको शव फेला परेको छ। यस्तै 532 जनाको आंशिक अंग र 2 जनाको अस्पतालमा उपचार क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। अहिलेसम्म 1143 जना मृतक र 719 जना आफन्तको डीएनए संकलन गरिएको छ। प्रहरीका अनुसार स्वदेशी र विदेशी गरी अझै 4798 जना बेपत्ता छन्। सरकारले भोटेकोशी बाढ़ीका कारण झनै 4 खर्बको क्षति भएको अनुमान गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले प्रारम्भिक अनुमान 3.87 अर्ब क्षति भएको जानकारी दिनुभएको हो। विभिन्न क्षेत्रको प्रारम्भिक पुनर्स्थापनाका लागि 7.95 अर्ब रूपियाँ आवश्यक भएको प्रारम्भिक अनुमान रहेको उहाँको भनाइ छ। प्रारम्भिक क्षेत्रमा भवन बस्ती संचार स्वास्थ्य पोषण शिक्षा कृषि तथा पशु र ऊर्जा लगायतको क्षेत्रको पुनर्स्थापनाका लागि यो रकम खर्च हुने अनुमान छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितको उद्धार तथा राहतका लागि भारतले 6 खेप सहयोग पठाएको छ। हिजो साँझ भारतले वैज्ञानिक परीक्षण फोरेन्सिक किट र औषधि लगायत 21.5 टन राहत सामग्री बोकेका थप 2 विमान पठाएको हो। उद्धार तथा खोजीका लागि विशेष उपकरण सहितको उद्धार टोली सहित यसअघि 5 लट सामग्री भारतले पठाइसकेको छ। भारत सहित विभिन्न देश र अन्तर्राष्ट्रिय निकायहरूले प्रभावित क्षेत्रका लागि सहयोग उपलब्ध गराइरहेका छन्। नेपाल स्थित भारतीय राजदूत नवीन श्रीवास्तव हिजो आफै बाढ़ी प्रभावित क्षेत्रमा पुग्नु भएको थियो। आज श्रीकृष्ण जन्माष्टमी भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइदिछ। भदौ कृष्ण अष्टमीको मध्यरातमा भगवान श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास अनुसार आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ। आज देशभरका कृष्ण मन्दिरमा पूजा आजा गर्न दर्शनार्थीहरूको भीड़ लागेको छ। भगवान विष्णुको 8 अवतारका रूपमा जन्म हुनुभएका श्रीकृष्णले अन्याय र अत्याचार विरूद्ध सत्य तथा सत्कर्मको पक्षमा मानव समुदायलाई प्रेरित गर्नुभएको धार्मिक ग्रन्थमा उल्लेख छ। जन्माष्टमीका अवसरमा पाटनको मंगल बजारमा रहेको प्रसिद्ध कृष्ण मन्दिरमा विशेष मेला लागेको छ। यसैबीच सुदूरपश्चिमलीको मुख्य पर्व गौरा आज अछवाली अर्थात अष्ट का दिन मुख्य रूपमा मनाइदिछ। भदौ शुक्ल पञ्चमीदेखि शुरू भएको गौरा पर्वको मुख्य दिन आज व्रत बसेर गौरा खलमा शिव र पार्वतीको पूजा आजा गर्ने चलन छ। दार्चुला बैतडी डडेलधुरा लगायतका पहाड़ी जिल्लामा गौरा देवीको पूजा आजा गरी जात्रा निकाल्ने चलन छ। गौरा पर्वको मुख्य आकर्षण देउडा हो। देउडामा धार्मिक तथा पौराणिक गाथाका साथै सामाजिक विकृति र समसामयिक विषयमा विज्ञ गर्ने चलन छ। देउडा मार्फत सुख दुःख साटासाट गर्नुका साथै सामाजिक सद्भाव कायम गर्ने परम्परा छ। पोखरामा आज बिहान भएको कार दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। 2 जना घाइते भएका छन्। सेतीबाट लेक साइडतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कार पोखरा अछार गौरी चौतारा घुम्तीबाट फेवातालमा खसेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपक प्रसाद रिजालका अनुसार भारतको बिहार प्रदेश इस्ट चम्पारण जिल्ला रक्सोलका 26 वर्षीय नवदीप कुमार यादव र पहिचान नखुलेका अर्का एक भारतीय पुरूषको मृत्यु भएको छ। उद्धार टोलीले फेवातालको पानीभित्रबाट उहाँहरूलाई अचेत अवस्थामा निकालेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पछाएकामा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको प्रहरी निरीक्षक रिजालले बताउनुभयो। दुर्घटनापछि उद्धार गरिएका भारतको बिहार प्रदेश मोतिहारी जिल्ला रक्सोल घर भएका 27 वर्षीय अनमोल कुमार यादव र 33 वर्षीय सुरज यादवलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ। खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका दुईजनाको जीवितै उद्धार भएको छ. रासोपा सांसद श्रीराम नेउपानेका अनुसार सुरुङभित्रबाट सञ्जय शाह र अर्का एकजनाको जीवित उद्धार गरिएको हो. यसअघि उद्धार टोली र सुरुङभित्र फँसेका व्यक्तिहरूबीच दोहोरो सम्वाद भएको थियो. उद्धारमा खटिएको टोलीले भित्र फँसेकाहरूलाई ढाडस दिँदै नआत्तिनुहोस् हामी उद्धार गर्दैछौ भनी कराउँदा भित्रबाट हुन्छ भन्ने स्पष्ट प्रतिक्रिया आएको थियो. सांसद श्रीराम नेउपानेका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अन्यको पनि उद्धारमा लागि परेको जानकारी दिनुभयो. थ्री एको सुरुङबाट जीवितै उद्धार गरिएका सञ्जय शाहको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ. उहाँसँगै उद्धार गरिएका कबीर महर्जनलाई भने उपचारका लागि हेलिकप्टर मार्फत छाउनी अस्पताल ल्याइँदैछ. रसुवा बाढ़ीको 10 दिनपछि नेपाली सेना सशस्त्र प्रहरी सहितको संयुक्त टोलीले कबीर महर्जन र सञ्जय शाहको जीवितै उद्धार गरेको हो. भोटेको सिबाड़ीमा पनि मृत्यु हुनेको संख्या 1290 पुगेको छ. प्रहरीका अनुसार 34 जना बालक 45 बालिका 250 महिला 427 जना पुरूषको शव फेला परेको छ. यस्तै 532 जनाको आंशिक अंग र 2 जनाको अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ. अहिलेसम्म 1143 जना मृतक र 719 जना आफन्तको डीएनए संकलन गरिएको छ. प्रहरीका अनुसार स्वदेशी र विदेशी गरी अझै 4798 जना बेपत्ता छन्. सरकारले भोटेकोशी बाढ़ीका कारण चेन्नई 4 खर्बको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले प्रारम्भिक अनुमान 3 खर्ब 87 अर्ब 54 करोड़को क्षति भएको जानकारी दिनुभएको हो. विभिन्न क्षेत्रको प्रारम्भिक पुनर्स्थापनाका लागि 7 अर्ब 95 करोड़ रूपियाँ आवश्यक भएको प्रारम्भिक अनुमान रहेको उहाँको भनाइ छ. प्रारम्भिक क्षेत्रमा भवन बस्ती संचार स्वास्थ्य पोषण शिक्षा कृषि तथा पशु र ऊर्जा लगायतको क्षेत्रको पुनस्थापनाका लागि यो रकम खर्च हुने अनुमान छ. पृथ्वी राजमार्ग अवरूद्ध भएपछि बीपी राजमार्गमा गाड़ीको चाप बढ़ेको छ. चाप बढ़ेसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेले राजमार्गमा ट्राफिक व्यवस्थापनका लागि आलोपालो प्रणाली लागू गरेको छ. जिल्ला सुरक्षा समितिको बैठकले बीपी राजमार्गमा मालवाहक गाड़ी रातको समयमा मात्रै सञ्चालन गर्ने निर्णय गरेको हो. 10 टन भन्दा बढ़ी तौल भएका गाड़ी सञ्चालन गर्दा समस्या हुने भएकाले तौल सीमा समेत कायम गरिएको प्रशासनले जनाएको छ. धुलीखेलबाट खुरकोटतर्फ जाने र खुरकोटबाट धुलीखेलतर्फ आउने मालवाहक गाड़ी सम्भव भएसम्म बाटोमा एक अर्कासँग क्रस नहुने गरी समय व्यवस्थापन गरिएको छ. ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी र जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँग समेत समन्वय गरिएको छ. यस्तै ग्यास बुलेट लगायत ठूला मालवाहक गाड़ीलाई बीपी राजमार्गको धुलीखेल भकुन्ने सड़क खण्डमा सुरक्षाकर्मीको उपस्थितिमा मात्रै सञ्चालन गरिने भएको छ. डिभिजन सड़क कार्यालय भक्तपुरले दुर्घटनाको उच्च जोखिम रहेका सागुरा घुम्ती तथा सड़क अवरोध हुन सक्ने ठाउँ पहिचान गरी तत्काल सम्भव सुधारका काम अघि बढ़ाउने जनाएको छ. पोखरामा आज बिहान भएको कार दुर्घटनामा 2 जनाको मृत्यु भएको छ. 2 जना घाइते भएका छन्. सेतीबाट लेक साइडतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कार पोखरा 18 गौरी चौतारा घुम्तीबाट फेवातालमा खसेको हो. जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपक प्रसाद रिजालका अनुसार भारतको बिहार प्रदेश इष्ट चम्पारण जिल्ला रक्सोलका 26 वर्षीय नवदीप कुमार यादव र पहिचान नखुले कारका एक भारतीय पुरूषको मृत्यु भएको छ. उद्धार टोलीले फेवातालको पानीभित्रबाट उनीहरूलाई अचेत अवस्थामा निकालेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएकामा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको प्रहरी निरीक्षक रिजालले बताउनुभयो. दुर्घटनापछि उद्धार गरिएका भारतको बिहार प्रदेश मोतिहारी जिल्ला रक्सोल घर भएका 27 वर्षीय अनमोल कुमार यादव र 33 वर्षीय सूरज यादवलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ. मुलुकभर मनसुनी वायुको प्रभाव कायमै रहेकोले आज पनि धेरै ठाउँमा वर्षाको सम्भावना छ. मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी बागमती र गण्डकी प्रदेशका हिमाली देशका पहाड़ी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँ तथा कोशी बागमती गण्डकी प्रदेशका तराईका केही ठाउँमा पनि मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान छ। अहिलेसम्मका खबर यति नै।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका दुईजनाको 10 दिनपछि जीवितै उद्धार गरिएको छ. रासोपा सांसद श्रीराम नेउपानेका अनुसार सुरुङभित्रबाट सप्तरीका 30 वर्षीय इन्जिनियर सञ्जय शाह र सोही हाइड्रो पावरमा अटोमेशन प्रोजेक्टमा कार्यरत 45 वर्षीय मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई जीवितै उद्धार गरिएको हो. यसअघि उद्धार टोली सुरुङभित्र फँसेका व्यक्तिहरू बीच दोहोरो सम्वाद भएको थियो. उद्धारमा खटेको टोलीले भित्र पसेकाहरूलाई नआतिनुहोस्, हामी उद्धार गर्दैछौ भनी कराउँदा भित्रबाट हुन्छ भने स्पष्ट प्रतिक्रिया आएको थियो. सांसद नेउपानेका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अन्यको पनि उद्धारमा लागि परेको छ. सुरुङबाट जीवितै उद्धार गरिएका सञ्जय शाहको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ. कबीर महर्जनलाई भने उपचारका लागि हेलिकप्टर मार्फत छाउनी अस्पताल ल्याइएको छ. भोटिकोसी बाढीमा परि मृत्यु हुनेको संख्या 1290 पुगेको छ. प्रहरीका अनुसार 34 जना बालक, 45 बालिका, 250 महिला र 427 जना पुरूषको शव फेला परेको छ. यस्तै 532 जनाको आंशिक अंग र 2 जनाको अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ. अहिलेसम्म 1143 जना मृतक र 719 जना आफन्तको डीएनए संकलन गरिएको छ. प्रहरीका अनुसार स्वदेशी र विदेशी गरी अझै 4798 जना बेपत्ता छन्. सरकारले भोटेकोशी बाढ़ीका कारण झन्नै 4 खर्बको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले प्रारम्भिक अनुमानमा 3 खर्ब 87 अर्ब 54 करोड़को क्षति भएको जानकारी दिनुभएको हो. अब विभिन्न क्षेत्रको प्रारम्भिक पुनस्थापनाका लागि 7 अर्ब 95 करोड़ आवश्यक भएको उहाँको भनाइ छ. प्रभावित क्षेत्रमा भवन, बस्ती, संचार, स्वास्थ्य, पोषण, शिक्षा, कृषि तथा पशु र ऊर्जा लगायतको क्षेत्रको पुनस्थापनाका लागि यो रकम खर्च हुने अनुमान छ. पृथ्वी राजमार्ग अवरूद्ध भएपछि बीपी राजमार्गमा गाड़ीको चाप बढ़ेको छ. चाप बढ़ेसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेले राजमार्गमा ट्राफिक व्यवस्थापनका लागि आलो पालो प्रणाली लागू गरेको छ. जिल्ला सुरक्षा समितिको बैठकले बीपी राजमार्गमा मालवाहक गाड़ी रातको समयमा मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ. 10 टन भन्दा बढ़ी तौल भएका गाड़ी सञ्चालन गर्दा समस्या हुने भएकाले तौल सीमा समेत कायम गरिएको प्रशासनले जनाएको छ. तुलीखेलबाट खुरकोटतर्फ जाने र खुरकोटबाट तुलीखेलतर्फ आउने मालवाहक गाड़ी सकेसम्म बाटोमा एक अर्कासँग क्रस नहुने गरी समय व्यवस्थापन गरिएको छ. ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी र जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँग समेत समन्वय गरिएको छ. यस्तै ग्यास बुलेट लगायत ठूला मालवाहक गाड़ीलाई बीपी राजमार्गको दुलीखेल भकुण्डे सड़क खण्डमा सुरक्षाकर्मीको उपस्थितिमा मात्रै सञ्चालन गरिने भएको छ. बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण आमा बाबु गुमाएका बाल बालिकाको स्वामित्व लिने निर्णय गरेको छ. बागमती प्रदेश सरकारको बिहिबार साँझ बसेको मन्त्री परिषद बैठकले रसुवा, नुवाकोट र धादिङ जिल्लाका बाढ़ीबाट आमा बाबु गुमाएका बाल बालिकाको आवासीय सुविधा सहितको निशुल्क शिक्षा दिने निर्णय गरेको हो. प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीले आमा बाबु गुमाएका बाल बालिकालाई आवासीय सुविधासहित 12 कक्षासम्म निशुल्क शिक्षा दिने निर्णय गरेको जानकारी दिनुभयो. बैठकले प्रदेश विपद व्यवस्थापन कोष परिचालन कार्यविधि संशोधन गर्ने निर्णय समेत गरेको छ. सुनखुवा सभाको मकालु गाउँपालिकामा शिक्षकको गोली हानी हत्या गरिएको छ. कालिका आधारभूत विद्यालयका शिक्षक नरकुबीर खम्बु राईलाई गए राती भरुवा बन्दुकले हानेर हत्या गरिएको प्रहरीले जनाएको छ. शिक्षक राईको घटनास्थलमै मृत्यु भएको सुनखुवा सभाका प्रहरी प्रमुख नायब उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो. घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ. मुलुकभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि धेरै ठाउँमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, देशका पहाड़ी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँ तथा कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा पनि मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान छ। मधेसका थोरै ठाउँमा समेत वर्षाको सम्भावना रहेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: FBS Gorkha Radio.
1: सैन्य समुदायमा
2: रिलायन भरी
1: ऑन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्लाई बीएफबीएस
2: यो बीएफबीएस गोर्खा रेडियो हो
1: गोर्खा रेडियो हो
4: बोटेको सिबारीपछि त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा फसेका कन्ट्रोल रूम अपरेटर सञ्जय शाह र कबीर महर्जनलाई आज दशौं दिनमा सकुशल उद्धार गरिएको छ। सुरुङभित्रबाट सप्तरीका 30 वर्षीय इन्जिनियर सञ्जय शाह र सोही हाजो पावरमा अटोमेशन प्रोजेक्टमा कार्यरत 45 वर्षीय मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई जीवितै उद्धार गरिएको हो। उद्धारपछि शाहले अरू केही सहकर्मी पनि सुरुङभित्रै रहेको जानकारी दिनुभएको छ, तर पावर हाउसभित्र अरू कति थिए भन्ने थाहा पाउन नसकेको उहाँको भनाइ छ। उद्धार गरेपछि शाहले नेपाली सेनासँग छोटो कुरा गर्नु भएको छ।
5: कन्ट्रोल रुममा अपरेटर काम गर्थे अनि आजकल अरू टाइममा त 4-5-6 जना मात्रै हुन्थ्यो, त्यति बेला 40-45 जनै थियो। अनि कन्ट्रोल रुममा म भएपछि मेरो रेस्पोन्सिबिलिटी चाहिँ सबैको ज्यान बचाउनु थियो। अनि त्यस्तो एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनु पर्यो। अनि सबैलाई बचाउने क्रममा म सबैलाई भने एक्सिडेन्ट भयो ठुलो ड्याममा, अनि सबैलाई भाग्न लगाउँ बाहिर। त्यसो गर्दाखेरि मेरो टाइम गयो, लास्टमा म निस्किने पाएन। अनि म
6: अझै भित्र कतिजना त्यो अड्क्या तपाईँलाई यसो फिल भएको?
5: हाम्रो सम्पर्कमा साथीहरू कुरा भएकोमा 3-4 जना मात्रै त्यो नजिक छेउछाउ कुरा गर्दा हल्ला गर्यो।
6: भित्रपट्टि चाहिँ त्यहाँ पावर हाउस थियो, पावर हाउस भित्र पनि छन् मान्छेहरू?
5: हुनसक्छ होला, हुनसक्छ, सबै भाग्न नसकेको होला। टनेल लामो छ, टनेलमा भए पनि त्यहाँ पानी फोर्सले भित्र लगिसकेको होला। टनेल एकदम लामो छ। कति
7: गते
5: 10 बजे एक्सिडेन्ट भएको थियो, हामी टर्न टाइम नोट गर्छ कन्ट्रोल रुममा। होइन, महामन्त्र यसो जप गर्दै थियो भित्र, हरे कृष्ण चान्ट, हरे कृष्ण।
4: सरकारले भोटे कोशी बाढ़ीका कारण झनै 4 खर्बको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले प्रारम्भिक अनुमानमा 3.87 अर्ब 54 करोड़को क्षति भएको जानकारी दिनुभएको हो। अब विभिन्न क्षेत्रको प्रारम्भिक पुनर्स्थापनाका लागि 7 अर्ब 95 करोड़ आवश्यक भएको उहाँको भनाइ छ। प्रभावित क्षेत्रमा भवन, बस्ती, संचार, स्वास्थ्य, पोषण, शिक्षा, कृषि तथा पशु र ऊर्जा लगायतको क्षेत्रको पुनर्स्थापनाका लागि यो रकम खर्च हुने अनुमान छ। बंगलादेशले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गरेको छ। बंगलादेशका विदेश राज्य मन्त्री हुमायुन कबीरले बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री तारिक रहमानले पठाएको पत्र हस्तान्तरण गर्नुभएको हो। यसअघि सेप्टेम्बर 1 विदेश राज्यमन्त्री कबीरले नेपाली दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै भोटेकोशी बाढ़ी विपदप्रति समवेदना व्यक्त गर्नुभएको थियो। आकस्मिक बाढ़ीपछि बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले प्रधानमन्त्री बालेन्द्र शाहलाई पठाउनु भएको सन्देशमा नेपाल सरकार र नेपाली जनताप्रति एकीबद्धता व्यक्त गर्दै पीड़ितप्रति समवेदना तथा सहानुभूति प्रकट गर्नुभएको थियो। बाढ़ीको विपदप्रति बंगलादेशको संसदले 27 अगस्तमा शोक प्रस्ताव पारित गर्दै नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन तत्काल कदम चाल्न निर्णय गरेको थियो। साथै बंगलादेशका विदेश मन्त्री डाक्टर खलिलुर रहमानले 27 अगस्तमा आफ्ना नेपाली समकक्षी शिशिर खनालसँग टेलिफोन वार्ता गर्नुभएको थियो। वार्ताका क्रममा उहाँले आवश्यकता अनुसार नेपाललाई सबै प्रकारको सहयोग गर्न बंगलादेश तयार रहेको आश्वासन दिँदै मानवीय सहयोग विस्तार गर्ने तरिकाबारे छलफल गर्नुभएको थियो। बागमती प्रदेश सरकारले रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीका कारण आमा बाबु गुमाएका बालबालिकाको स्वामित्व लिने निर्णय गरेको छ। बागमती प्रदेश सरकारको बिहिबार साँझ बसेको मन्त्री परिषद बैठकले रसुवा, नुवाकोट र धादिङका बाढ़ीबाट आमा बाबु गुमाएका बालबालिकाको आवासीय सुविधा सहितको निशुल्क शिक्षा दिने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीले आमा बाबु गुमाएका बालबालिकालाई आवासीय सुविधा सहित 12 कक्षासम्म निशुल्क शिक्षा दिने निर्णय गरेको जानकारी दिनुभयो। बैठकले प्रदेश विपद व्यवस्थापन कोष परिचालन कार्यविधि संशोधन गर्ने निर्णय गरेको छ। नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसका विद्यार्थीले खाजा खर्च कटाएर भोटेकोशी बाढ़ी पीड़ितका लागि आर्थिक सहयोग गरेका छन्। विद्यार्थीले 57,000 12 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका क्याम्पस प्रमुख प्राध्यापक गणेशमान गिरीले जानकारी दिनुभयो। विद्यार्थीले सहयोग गरेको रकममा क्याम्पस प्रशासन र कर्मचारीहरूबाट थप गरी 4,22,000 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

0: ओइ तलाको नानु रोइन्थ नारु
1: अ हो जस्तो
0: हामीले त खूब जिस्का जस्तो छ नि
1: आज जमाउनु पर्छ है
0: आज रोटी घरमा जमाउनु पर्छ है त
1: ल हुन्छ

0: सैन्य समुदायमा
1: रिलायन्सभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भोटेकोसी बाढीपछि त्रिशुली 3A जलविद्युत आयोजना कस्तोरिङमा फँसेका कन्ट्रोल रूम अपरेटर सञ्जय शाह र कबीर महर्जनलाई आज 10 दिनमा सकुशल उद्धार गरिएको छ। सुरुङभित्रबाट 70-का 30 वर्षीय इन्जिनियर सञ्जय शाह र यी हाइड्रोपावरमा अटोमेसन प्रोजेक्टमा कार्यरत 45 वर्षका मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई जीवितै उद्धार गरिएको हो। उद्धारपछि शाहले अरू केही सहकर्मी पनि सुरुङभित्र रहेको जानकारी दिनुभएको छ, तर पावर हाउसभित्र अरू कति थिए भन्ने थाहा पाउन नसकेको उहाँको भनाइ छ। उद्धारपछि शाहले नेपालीसँग छोटो कुरा गर्नुभएको छ।
4: कन्ट्रोल रुममा अपरेटर काम गर्थे, अनि आजकल अरू टाइममा त 4-5-6 जना मात्रै हुन्थ्यो, यति बेला 40-45 जनै थियो। अनि कन्ट्रोल रुममा म भएपछि मेरो रेस्पोन्सिबिलिटी चाहिँ सबैको ज्यान बचाउनु थियो। अनि त्यस्तो एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनु पर्यो। अनि सबैलाई बचाउने क्रममा म सबैलाई भने एक्सिडेन्ट भयो ठुलो ड्याममा, अनि सबैलाई भाग्न लगाएँ बाहिर। अनि त्यसो गर्दाखेरि मेरो टाइम गयो, लास्टमा म निस्किने पाएँ। अनि म
5: अझै भित्र कतिजना त्यो अड्क्या तपाईँलाई यसो फिल भएको?
4: हाम्रो सम्पर्कमा साथीहरू कुरा भएकोमा 3-4 जना मात्रै त्यो नजिक छेउछाउ कुरा गर्दाखेरि लाग्यो।
5: अनि भित्रपट्टि चाहिँ त्यहाँ पावर हाउस थियो, पावर हाउस भित्र पनि छन् मान्छेहरू?
4: हुनसक्छ होला, हुनसक्छ, सबै भाग्न नसकेको होला। टनेल लामो छ, टनेलमा भए पनि त्यहाँ पानी फोर्सले भित्र लगिसकेको होला। टनेल एकदम लामो छ। कति
6: 10 गते छिरेको,
4: 10 गते 10 बजे एक्सिडेन्ट भएको थियो। हामी टर्न टाइम नोट गर्छ कन्ट्रोल रुममा, होइन महामन्त्र यसो जप गर्दै थियो भित्र, हरे कृष्ण चान्ट हरे कृष्ण।
3: उद्धार गरिएका दुवैजनालाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा ल्याइएको छ। बेला सरकारले बजेट जोगाउन सेनालाई अत्यावश्यक बाहेकका सैन्य अभ्यास रोक्न निर्देशन दिएको छ, तर विदेशमा कठिन तयारीमा रहेका र सैन्य कार्यवाहीमा जान लागेका सैनिकको तालिम जारी रहनेछ। बेलायतमै तैनात र कुनै निश्चित अभियानको तयारीमा नरहेका सैनिक युनिटले भने सामूहिक सैन्य अभ्यास घटाउनु पर्नेछ। बीबीसीका जोनाथन भेलको रिपोर्ट।
7: Those British Army units not on operations have been told to halt plans for large training exercises because of the financial pressures facing the MOD. A defence source said this was not the Army's choice. This pause won't affect those units on deployment or about to go on operations in Estonia, the Falklands or Cyprus. They'll continue to train. But units back home are being told they cannot go ahead with large live fire exercises or war games on training areas like Salisbury Plain, what one soldier described as the nice-to-have training. An army spokesperson said instead it would prioritize activity that contributed most directly to readiness and operational effectiveness. The army says it's investing £2 billion to transform training by learning the lessons from the war in Ukraine, such as drone warfare. But the pause in other training will only highlight the MOD's continuing struggle to make ends meet and the growing pressure on the government to further increase defense spending.
3: बागमती प्रदेश सरकारले रसुवाको भोटेकोसी बाढीका कारण आमा बाबु गुमाएका बाल बालिकाको स्वामित्व लिने निर्णय गरेको छ। बागमती प्रदेश सरकारको मन्त्री परिषद बैठकले रसुवा नुवाकोट र धादिङ जिल्लाका बाढीबाट आमा बाबु गुमाएकाको बाल बालिकाको आवासीय सुविधासहितको निशुल्क शिक्षा दिने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता भरत बहादुर केसीले आमा बाबु गुमाएका बाल बालिकालाई आवासीय सुविधासहित 12 कक्षासम्म निशुल्क शिक्षा दिने निर्णय गरेको जानकारी दिनुभएको हो। बैठकले प्रदेश विपद व्यवस्थापन कोष परिचालन कार्यविधि संशोधन गर्ने निर्णय गरेको छ। सरकारले भोटेकोसी बाढीका कारण झण्डै 4 खर्बको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ।
8: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले प्रारम्भिक अनुमानमा 3.87 अर्ब क्षति भएको जानकारी दिनुभएको हो। अब विभिन्न क्षेत्रको प्रारम्भिक पुनर्स्थापनाका लागि 7.95 अर्ब आवश्यक भएको उहाँको भनाइ छ। प्रभावित क्षेत्रमा भवन, बस्ती, संचार, स्वास्थ्य, पोषण, शिक्षा, कृषि तथा पशु र ऊर्जा लगायतको क्षेत्रको पुनर्स्थापनाका लागि यो रकम खर्च हुने अनुमान छ।
3: रसुवाको भोटेकोसी बाढीपछि त्रिशुलीले पृथ्वी राजमार्गका ठाउँ ठाउँमा सड़क भाँसेर यातायात बिथोलिएको छ। नागढुङ्गा मुगलिङ सड़क आयोजनाका पूर्वी खण्डका इन्जिनियर राजीव मानन्धरका अनुसार कृष्णभीरमा करिब 120 मिटर सड़क भाँसिएको छ। त्यस्तै मलेखुबाट काठमाडौँतिर 1 किलोमिटरको दूरीमा पर्ने परेवा भीरमा पनि करिब 100 मिटर सड़क कटान भएको छ। परेवा भीरमा भित्तातिरबाट करिब 100 मिटर वैकल्पिक सड़क बनाएर ग्राभेलिङ र मर्मतको काम भइरहेको सड़क विभागले जनाएको छ। त्यस्तै 6 र 40 क्षेत्रमा करिब 40 मिटर सड़क कटान हुँदा तर्फ मात्र गाड़ी चलाइएको छ। नागडुंगा चेक पोस्टबाट करीब 500 मीटर पर 80 मीटर सड़कमा पहिरो गएपछि एक लेनबाट मात्रै गाड़ी चलाइएको छ। सड़क विभागले ठूला गाड़ीका लागि बीपी राजमार्ग कान्ति लोकपथ र त्रिभुवन राजपथ प्रयोग गर्न अनुरोध गरेको छ। खबर यति नै, नमस्कार।
1: यो BFBS Gorkha Radio.

0: यो BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदाय मा
0: रिलायन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले BFBS।
0: यो BFBS गोरखा रेडियो हो।
1: गोरखा रेडियो हो।
3: दुईजनाको जीवितै उद्धार भएको माथिल्लो त्रिशुली तीन ए जलविद्युत आयोजनाको सुरुङमा एकजनाको शव फेला परेको छ। आयोजनाका प्रमुख आवास ओझाका अनुसार सुरक्षाकर्मीले सुरुङबाट एउटा शव निकालेका हुन्। शवको अहिले पहिचान हुन बाँकी छ। माथिल्लो त्रिशुली थ्री ए परियोजनामा सुरुङभित्रको विद्युत गृहमा 42 इन्जिनियर र कर्मचारी फँसेको विद्युत प्राधिकरणको अनुमान छ। भोटेकोशी बाढीपछि त्रिशुली थ्री ए जलविद्युत आयोजनाको सुरुङमा फँसेका कन्ट्रोल रूम अपरेटर सञ्जय शाह र कवीर महर्जनलाई आज 10 दिनमा सकुशल उद्धार गरिएको छ। सप्तरीका 30 इन्जिनियर सञ्जय शाह र अटोमेशन प्रोजेक्टमा कार्यरत 45 मेकानिकल सुपरभाइजर कवीर महर्जनलाई जीवितै उद्धार गरिएको हो। उद्धारपछि शाहले अरू केही सहकर्मी पनि सुरुङभित्रै रहेको जानकारी दिनुभएको छ। तर पावर हाउसभित्र अरू कति थिए भन्ने थाहा पाउन नसकेको उहाँको भनाइ छ। उद्धारपछि शाहले नेपाली सेनासँग छोटो कुरा गर्नु भएको छ।
4: कन्ट्रोल रुममा अपरेटर काम गर्थे अनि आजकल अरू टाइममा त 4-5-6 मात्रै हुन्थ्यो। त्यति बेला 40-45 जनै थियो अनि कन्ट्रोल रुममा म भएपछि मेरो रेस्पोन्सिबिलिटी चाहिँ सबैको ज्यान बचाउनु थियो। अनि त्यस्तो एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनु पर्यो। अनि सबैलाई बचाउने क्रममा म सबैलाई भने एक्सिडेन्ट भयो ठुलो ड्याममा, अनि सबैलाई भाग्न लगाउँ बाहिर। त्यसो गर्दाखेरि मेरो टाइम गयो, लास्टमा म निस्किने पाएँ। अनि म
5: अझै भित्र कतिजना त्यो अड्क्या तपाईँलाई यसो फिल
4: भएको? हाम्रो सम्पर्कमा साथीहरू कुरा भएकोमा 3-4 मात्रै थियो नजिक छेउछाउ कुरा गर्दाखेरि लाग्यो।
5: अनि भित्रपट्टि त्यहाँ पावर हाउस थियो, पावर हाउस भित्र पनि छन् मान्छेहरू?
4: हुनसक्छ होला, हुनसक्छ सबै भाग्न नसकेको होला। टनेल लामो छ, टनेलमा भए पनि त्यहाँ पानी फोर्सले भित्र लगिसकेको होला। टनेल एकदम लामो छ। कति
6: 10 छिरेको
4: 10 एक्सिडेन्ट भएको थियो। हामी टर्न टाइम नोट गर्छ कन्ट्रोलमा, होइन महामन्त्र यसो जप गर्दै थियो भित्र, हरे कृष्ण चान्ट हरे कृष्ण।
3: उद्धार गरिएका दुवैजनालाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा ल्याइएको छ। भटेकोशी बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा 7,500 निजी आवास ध्वस्त भएको तथ्याङ्क आएको छ। 53 सरकारी संरचना पनि बाढीले लगेको छ। शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहराका अनुसार बाढीबाट हालसम्म 7,570 निजी आवास पूर्ण रूपमा क्षतिग्रस्त भएको तथ्याङ्क आएको छ। सबैभन्दा बढी क्षति नुवाकोटमा भएको छ। विभागका अनुसार नुवाकोटमा 3,977 घरमा क्षति भएको छ। विदुर नगरपालिकामा 3,026 घर, किसपाङमा 696, बेलकोट घडीमा 292 र तारकेश्वरमा 63 घरमा क्षति पुगेको छ। यस्तै धादिङमा 3,451 घर क्षतिग्रस्त भएका छन्। बेनीघाट रोराङमा 1,037, सिद्धलेखमा 328, गजुरीमा 107 र गल्छीमा 99 घरमा क्षति भएको विभागले जनाएको छ। रसुवामा बाढीले 1,779 घरमा क्षति भएको छ। गोसाईकुण्ड गाउँपालिकामा 1,043 घर, उत्तर गयामा 567, कालिकामा 112 र आमा छोदिङमोमा 57 घरमा क्षति भएको विभागको तथ्याङ्क छ। यस्तै गोर्खाका गण्डकी गाउँपालिकामा 248 र शहीद लखनमा 15 सहित चितवनमा 189 घरहरू क्षतिग्रस्त भएको सरकारी तथ्याङ्क छ। सुरक्षा निकाय बाहेकका मात्रै 53 सरकारी सार्वजनिक भवनमा क्षति भएको छ। बाढीपछि विस्थापित 3,900 भन्दा बढी नागरिकले विद्यालय र सामुदायिक भवनमा आश्रय लिइरहेको पनि विभागले जनाएको छ। सरकारले भोटेको सिबाडीका कारण झण्डै 4 अर्बको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ।
7: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले प्रारम्भिक अनुमानमा 3,87,54 करोड़को क्षति भएको जानकारी दिनुभएको हो। अब विभिन्न क्षेत्रको प्रारम्भिक पुनर्स्थापनाका लागि 7,95 करोड़ आवश्यक भएको उहाँको भनाइ छ। प्रभावित क्षेत्रमा भवन, बस्ती, संचार, स्वास्थ्य, पोषण, शिक्षा, कृषि तथा पशु र ऊर्जा लगायतको क्षेत्रको पुनस्थापनाका लागि यो रकम खर्च हुने अनुमान छ।
3: बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीका कारण आमा बाबु गुमाएका बालबालिकाको स्वामित्व लिने निर्णय गरेको छ। बागमती मन्त्री परिषद बैठकले बाढीबाट आमा बाबु गुमाएका रसुवा, नुवाकोट र धादिङका बालबालिकाको आवासीय सुविधासहित निशुल्क शिक्षा दिने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता भरत बहादुर केसीले आमा बाबु गुमाएका बालबालिकालाई आवासीय सुविधासहित 12 कक्षासम्म निशुल्क शिक्षा दिने निर्णय भएको जानकारी दिनुभएको हो। रसुवाको भुटेको सिवाडीपछि त्रिशुलीले पृथ्वी राजमार्गका ठाउँ ठाउँमा सड़क भाँसिएर यातायात बिथुलिएको छ। नागढुङ्गा मुगलिन सड़क आयोजना पूर्वी खण्डका इन्जिनियर राजीव मानन्दरका अनुसार कृष्णभीरमा करिब 120 मिटर सड़क भाँसिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

रेडियो BFBS गोरखा रेडियो हो BFBS गोरखा रेडियो यो BFBS गोरखा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: बाढी पूर्वानुमान महाशाखाले लाङटाङको उत्तरी भेगबाट खसेको हिमचट्टानका कारण गएको पहिरोबाट बनेको थाल अहिलेका लागि भने जोखिमपूर्ण नरहेको जनाएको छ। महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार चिनिया टोलीले नेपाली पक्षलाई माथिल्लो थालमा पानीको मात्रा केही बढे पनि जोखिमपूर्ण अवस्था भने छैन। हिमचट्टान खसेपछि माथिल्लो भागमा पहिलो खाल्डो बनेको थियो भने लेन्दी खोलाको माथिल्लो भागमा दोस्रो खाल्डो बनेको थियो। चिनिया टोलीले खोला छेउको ताललाई ब्यारियर लेक वान र माथिल्लो भागमा रहेको ताललाई ब्यारियर लेक टू नाम दिएको छ। चिनिया टोलीले आफ्नो भूभागबाट लेन्दे खोला वारिपट्टि नेपालको भूभागको अवलोकन गरिरहेको र यस क्रममा तालको सूचना पठाइरहेको इन्जिनियर पराजुलीले बताउनु भएको छ। माथिल्लो भागको करिब 0.19 वर्ग किलोमिटरको तालमा 2 मिटर सतह बढेर करिब 6 लाख घनमिटर पानी जम्मा भएको अनुमान गरिएको छ। गएको भदौ 10 मा रसुवा बाढीपछि लाङटाङ हिमालको उत्तरी भागको नेपाल चीन सीमा नजिक 2 ताल बनेका थिए। 4 दिनपछि 2 मध्ये तल्लो भागको पोखरी भत्किएर पानी बग्दा भोटेको सीमा अर्को बाढी आएको थियो। दोस्रो बाढीपछि भने ताल रित्तिएको पराजुलीले बताउनु भएको छ। भोटेकोशीको बाढीको असर चितवन राष्ट्रिय निकुञ्जका वन्य जन्तुमा पनि परेको छ। बाढीले जलचर र थलचर प्राणीको वासस्थानमा असर पारेको हो। चितवनबाट अनिल ढकाल।
4: बाढीले चितवन राष्ट्रिय निकुञ्जको पर्यावरण खलबलिएपछि वन्यजन्तु प्रभावित बनेका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा
5: तल्लो तटीय क्षेत्र चितवन पनि भएको र चितवनमै राष्ट्रिय निकुञ्ज प्लस चाहिँ नवलपरासी संहिता रहेको हुनाले यसले केही मात्रामा चाहिँ असर त पुर्याउने नै भयो। नारायणी नदीको चाहिँ विभिन्न चाहिँ भङ्गालोले विभिन्न टापुहरू पनि बनाएको छ। ती टापुहरू पनि वन्यजन्तुको चाहिँ राम्रो वासस्थान पनि हो। त्यो भएको हुनाले ती क्षेत्रहरूमा चाहिँ चरचरको क्षेत्रहरूमा चाहिँ पक्कै पनि असर गरेको छ र त्यहाँ चाहिँ खानेपानीको स्रोतहरूमा पनि असर गरेको छ।
4: पानीमा आश्रित दुर्लभ जलचर घडियाल गोई मगर गोई रैथाने माछा डल्फिनका प्राकृतिक जीवनचक्र र प्राकृतिक वातावरणलाई प्रत्यक्ष असर गरेको छ। बाढीले नदीको पारिस्थितिकीय चक्र आहारा र वासस्थान नष्ट गरेको छ। यसबाट संरक्षण कर्मी पनि चिन्तित छन्। संरक्षण कर्मी अपिल घिमिरे
6: बाढीको तीव्र बहावले चाहिँ नदीको पिँधमा रहेको लेउ सूक्ष्म जीवहरू र साना किराहरू बढाएर लैजान्छ र जसले गर्दा जलचरहरूको लागि आहाराको चरम सङ्कट हुन्छ। यसरी बुझ्दा हामीले के देख्यौँ भने बाढीले जलीय जीवहरूको जीवन चक्र नदीको पारिस्थितिकीय चक्र र आहारा वासस्थान सबै नष्ट गर्छ।
4: नदीले बगाएर ल्याएको फोहोरले वन्यजन्तुमा असर पर्न नदिन निकुञ्ज प्रशासन चनाको भएको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत अविनाश थापा मगरले बताउनुभयो।
7: त्यसले एउटा कुनै महामारीको रूपमा कुनै एपिडेमिक रूपमा पनि चाहिँ कुनै डिजिज ल्याउला भन्ने एउटा चाहिँ हुनसक्छ भने वन्यजन्तु अस्वस्थ चाहिँ भइसकेपछि त्यसले चाहिँ वातावरणीयमा पनि एउटा इकोसिस्टममा पनि खलल कुम्ने देखिन्छ। त्यो हुनाले हामीले चाहिँ निकुञ्ज क्षेत्रमा जुन नारायणी बगेर गइरहेको छ त्यहाँ चाहिँ विशेष निगरानी गरिरहेका छौँ। यो सब जुन बगाएर ल्याएको छ सबहरू पनि व्यवस्थापन गर्ने कार्य नेपाली सेनाले पनि यसमा चाहिँ सहयोग गरिरहेको छ। हाम्रो निकुञ्जभित्र चाहिँ हामीले निरन्तर हामीले हात्ती हाम्रा चाहिँ कर्मचारीहरू प्रयोग गरेर त्यसमा चाहिँ हामीले सहकार्य गर्दै आएका छौँ।
3: त्रिशुली बाढीपछि सबभन्दा धेरै मानिस फँसेको अनुमान गरिएको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा आज पनि खोज र उद्धारको काम जारी छ। आज बिहानैदेखि सेनासहित कर्मचारी र प्राविधिक फिल्डमा खटिरहेको आयोजनाले जनाएको हो। आयोजनाका एएनएस म्यानेजर सञ्जीव कार्कीका अनुसार नेपाली सेनासँगको समन्वय र विदेश उद्धारकर्ताको समेत संलग्नतामा उद्धारको काम भइरहेको हो। एनटेक सुरुङमा 200 मिटरसम्म पुगेर खोज तलासको काम गरिएको छ। त्यहाँ हिजो एकजनाको खुट्टाको भाग फेला परेको छ। यो आयोजनाका कर्मचारीको हो वा बाहिरबाट बगेर आएको हो भन्ने यकिन हुन बाँकी रहेको उहाँले बताउनुभयो। हिजो सेनाले सुरुङको बन्द भाग र एउटा सब फेला परेको जनाएको छ। यो आयोजनामा 300 जना फँसेको आशंका छ। आयोजनाका परामर्शदाता ठेकेदार कम्पनी र कर्मचारी गरी 573 जना अझै सम्पर्कविहीन छन्। करिब 12 जना भित्रै फँसेको आशंका गरिएको रसुवागढी जलविद्युत आयोजनामा आज पनि सबै उद्धार सामग्री पुग्न नसकेको आयोजनाले जनाएको छ। आयोजनाका अनुसार रसुवागढी हाइड्रो पावरका 93 जना सम्पर्कविहीन छन्। अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS कुलकर्ण रेडियो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: रसुवाबाडीमा परेर घाइते भएका मध्ये दुईजनाको मृत्यु भएको छ. नेपाल प्रहरीका अनुसार त्रिवी शिक्षण अस्पतालमा उपचार गराइरहेका एकजना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत एकजना गरी दुईजनाको मृत्यु भएको हो. मृत्यु भएकाहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन. दार्चुलामा पहिरोका कारण चमेलिया नदी आंशिक थुनिएको छ. आज दिउँसो अपी हिमाल गाउँपालिका एक भट्टारमा पहिरो खस्दा चमेलिया नदी आंशिक रूपमा थुनिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिनुभएको छ. चमेलियालाई स्थानीयले चौलानी नदी भन्ने गर्छन्. पौडेलले ठूलो जोखिम नभए पनि सतर्क रहनुपर्ने बताउनु भएको छ. तटीय क्षेत्रमा पर्ने स्थानीय तहलाई जानकारी गराइएको उहाँको भनाइ छ. बाढ़ी पूर्वानुमान महाशाखाले लाङटाङको उत्तरी भेगबाट खसेको हिमचट्टानका कारण गएको पहिरोबाट बनेको ताल अहिलेका लागि जोखिमपूर्ण नरहेको बताएको छ. महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार चिनिया टोलीले नेपाली पक्षलाई माथिल्लो तालमा पानीको मात्रा केही बढे पनि जोखिमपूर्ण अवस्था भने छैन. हिमचट्टान खसेपछि माथिल्लो भागमा पहिलो खाल्डो बनेको थियो भने लेन्दी खोलाको माथिल्लो भागमा दोस्रो खाल्डो बनेको थियो. चिनिया टोलीले खोला छेउको ताललाई ब्यारियर लेक वान र माथिल्लो भागमा रहेको ताललाई ब्यारियर लेक टू भनेको छ. चिनिया टोलीले आफ्नो भूभागबाट लेन्दी खोला वारिपट्टि नेपालको भूभागको अवलोकन गरिरहेको र तालबारे सूचना पठाइरहेको पराजुलीले बताउनु भएको छ. माथिल्लो भागको करिब 0.19 वर्ग किलोमिटरको तालमा 2 मिटर सतह बढेर करिब 6 लाख घनमिटर पानी जम्मा भएको अनुमान छ. गएको 10 भदौमा रसुवा बाढीपछि लाङटाङ हिमालको उत्तरी भागको नेपाल चीन सीमा नजिक 2 ताल बनेका थिए. 4 दिनपछि दुई मध्ये तल्लो भागको पोखरी भत्किएर पानी बग्दा भोटेको सीमा अर्को बाढ़ी आएको थियो. दोस्रो बाढ़ीपछि भने ताल रित्तिएको पराजुलीले बताउनुभयो. त्रिशुली बाढ़ीपछि सबैभन्दा धेरै मानिस फँसेको अनुमान गरिएको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा आज पनि खोज र उद्धारको काम जारी छ. आज बिहानैदेखि सेनासहित कर्मचारी र प्राविधिक फिल्डमा खटिरहेको आयोजनाले जनाएको छ. आयोजनाका एएनएस म्यानेजर सञ्जीव कार्कीका अनुसार नेपाली सेनासँगको समन्वय र विदेशी उद्धारकर्ताको समेत संलग्नतामा उद्धारको काम भइरहेको हो. इन्टेक सुरुङमा 200 मिटरसम्म पुगेर खोजतलासको काम गरिएको छ. त्यहाँ हिजो एकजनाको खुट्टाको भाग फेला परेको छ. त्यो आयोजनाका कर्मचारीको हो वा बाहिरबाट बगेर आएको हो भन्ने यकिन हुन बाँकी रहेको उहाँले बताउनुभयो. हिजो सेनाले सुरुङको बन्द भाग र एउटा शव फेला पारेको जनाएको छ. यो आयोजनामा 300 जना फँसेको आशंका छ. आयोजनाका परामर्शदाता ठेकेदार कम्पनी र कर्मचारी गरी 573 जना अझै सम्पर्कविहीन छन्। यो मध्ये करिब 300 जना सुरुङभित्र काम गर्ने थिए. बाढ़ी आएको दिन आयोजनामा 1400 भन्दा बढ़ी मानिस काम गरिरहेको हुन सक्ने अनुमान गरिएको छ. करिब 12 जनाभित्रै फँसेको आशंका गरिएको रसुवागढ़ी जलविद्युत आयोजनामा आज पनि सबै उद्धार सामग्री पुग्न नसकेको आयोजनाले जनाएको छ. आयोजनाका अनुसार रसुवागढ़ी हाइड्रो पावरका 93 जना सम्पर्कविहीन छन्. विद्युत गृहभित्रका कर्मचारीको उद्धारका लागि विद्युत गृहको सुरुङको लेदो र मलबे हटाउन मिनी एक्सकाभेटर होज पाइप लगायत सामग्री भदौ 17 गते धुन्से हुँदै आयोजना स्थल पुर्याउन नुवाकोटको मैथली आर्मी क्याम्प बट्टारमा प्याक गरिएको थियो. तर सेनाको उद्धार टोलीले विद्युत गृहमा लैजान रेखी गर्दा विद्युत गृह अगाडि नदीले थप कटान गरेकाले उपकरण सहितको ठूलो हेलिकप्टर अवतरण गर्न नसक्ने जानकारी गराएको थियो. त्यसपछि सानो क्षमताको कम तौलको जेनेरेटर खरिद गरी मिनी एक्सकाभेटर र ठूलो डिजेल जेनेरेटर बाहेकका बिजुली लगायत अन्य सामग्री धुन्चेसम्म पुर्याइएको कम्पनीले जनाएको छ. अहिले पनि ती सामग्री धुन्चेमै रहेको बताइएको छ. बागमती प्रदेश सरकारले रसुवाको भोटेकोसी बाढ़ीका कारण आमा बाबु गुमाएका बालबालिकाको स्वामित्व लिने निर्णय गरेको छ. बागमती मन्त्री परिषद बैठकले बाढ़ीबाट आमा बाबु गुमाएका रसुवा नुवाकोट र धादिङका बालबालिकाको आवासीय सुविधासहित निशुल्क शिक्षा दिने निर्णय गरेको हो. प्रदेश सरकारका प्रवक्ता भरत बहादुर केसीले आमा बाबु गुमाएका बालबालिकालाई आवासीय सुविधासहित 12 कक्षासम्म निशुल्क शिक्षा दिने निर्णय गरिएको जानकारी दिनुभएको हो. रसुवाको भोटेको सिबाडीपछि त्रिशुलीले पृथ्वी राजमार्गका ठाउँ ठाउँमा सड़क भाँसिएर यातायात बिथोलिएको छ। नागडुङ्गा मुगलिङ सड़क आयोजना पूर्वी खण्डका इन्जिनियर राजीव मानन्दरका अनुसार कृष्णभीरमा करिब 120 मिटर सड़क भाँसिएको छ। त्यस्तै मलेखुबाट काठमाडौँतिर 1 किलोमिटरको दूरीमा पर्ने परेवा भीरमा पनि करिब 100 मिटर सड़क कटान भएको छ। परेवा भीरमा भित्तातिरबाट करिब 100 मिटर वैकल्पिक सड़क बनाएर ग्राभेलिङ र मर्मतको काम भइरहेको सड़क विभागले जनाएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: बाढी पीड़ितको पुनस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन गरिएको छ र सुवाको बोटेकुसी बाढी पीड़ितको पुनस्थापनाका लागि जग्गा पहिचान गर्न भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जानकारी दिएको छ। समितिलाई बाढ़ीका कारण घर जग्गामा क्षति भएर विस्थापित भएका, पुरानी ठाउँमा बसोबास गर्न जोखिमपूर्ण भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोबास गरिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी दिएको छ। समितिले बाढ़ी पीड़ित परिवारको पहिचान पुनस्थापनाका लागि आवश्यक जग्गाको छनौट, स्थल अध्ययन, प्रारम्भिक विपद जोखिम मूल्याङ्कन तथा अस्थायी बसोबासका लागि आवश्यक कानूनी प्रक्रियासम्मका विशेष विषय समेटेर सुझाव तथा सिफारिस सहितको प्रतिवेदन मन्त्रालयमा पेश गरिनेछ। दार्चुलामा पहिरोका कारण चमेलिया नदी आंशिक थुनिएको छ। आज दिउँसो अपिहिमाल गाउँपालिका एक पट्टारमा पहिरो खस्दा चमेलिया नदी आंशिक थुनिएको दार्चुलाका प्रमुख जिल्लाधिकारी वर्तराज पौडेलले जानकारी दिनुभएको छ। चमेलियालाई स्थानीयले चौलानी नदी भन्ने गर्छन्। पौडेलले नदी आंशिक थुनिँदा ठूलो जोखिम नभए पनि सतर्क हुनुपर्ने बताउनु भएको छ। तटीय क्षेत्रमा पर्ने स्थानीय तहलाई यो विषयमा जानकारी गराइएको भएको भनाइ छ। पहिरो गएको ठाउँभन्दा तलतिर अपिहिमाल सहित मारमा र शैल्य शिखर नगरपालिका तथा लेकम गाउँपालिका पर्छन्। पौडेलले सूचना नै जारी गर्दै पहिरोले नदी पूरै थुनिन सक्ने सम्भावना पनि भएकाले तटीय क्षेत्रमा सतर्क रहन आग्रह गर्नुभएको छ। रसुवाको बोटेको सिबाडीपछि त्रिशुलीले पृथ्वी राजमार्गको ठाउँ ठाउँमा सड़क भाँसिएर यातायात बिथोलिएको छ। नागडुङ्गा मुगलेन सड़क आयोजना पूर्वी खण्डका इन्जिनियर राजीव मानन्दरका अनुसार कृष्णवीरमा करिब 120 मिटर सड़क भाँसिएको छ। यस्तै मलेखुबाट काठमाडौँतिर 1 किलोमिटरको दूरीमा पर्ने परेवा वीरमा पनि करिब 100 मिटर सड़क कटान भएको छ। परेवा वीरमा भित्तातिरबाट करिब 100 मिटर वैकल्पिक सड़क बनाएर ग्राभेलिङ र मर्मतको काम भइरहेको सड़क विभागले जनाएको छ। यस्तै 6/40 क्षेत्रमा करिब 40 मिटर सड़क कटान हुँदा एकतर्फी मात्र गाड़ी चलाइएको छ। नागडुङ्गा चेकपोस्टबाट करिब 500 मिटर पर 100 मिटर सड़कमा पहिरो गएपछि एक लेनबाट मात्र गाड़ी चलाइएको छ। सड़क विभागले ठूला गाड़ीका लागि बीपी राजमार्ग, कान्ति लोकपथ र त्रिभुवन राजपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न अनुरोध गरेको छ। साना गाड़ीका लागि हेटौडा फर्पिङ हुँदै काठमाडौँ आउ जाउ गर्ने वैकल्पिक मार्ग तोकिएको छ। फिस्लिङ क्षेत्रमा रोकिएका यात्रुले ज्यामिरे घाट पुल हुँदै गोरखाको सिउरेनी टार घ्यालचोकबाट बेनी घाट पुल निस्किने वैकल्पिक मार्ग प्रयोग गर्न सक्ने विभागले जनाएको छ। बेलायत सरकारले बजेट जोगाउन सेनालाई अत्यावश्यक भएका सैन्य अभ्यास रोक्न निर्देश दिएको छ। तर विदेशमा खटिने तयारीमा रहेका र सैन्य कार्यवाहीमा जान लागेका सैनिकको तालिम भने जारी रहनेछ। बेलायतमै तैनात र कुनै निश्चित अभियानको तयारीमा नरहेका सैनिक युनिटले पनि सामूहिक सैन्य अभ्यास घटाउनु पर्नेछ। बीबीसीका जोनाथन वुलको यो रिपोर्ट।
4: Those British Army units not on operations have been told to halt plans for large training exercises because of the financial pressures facing the MOD. A defence source said this was not the Army's choice. This pause won't affect those units on deployment or about to go on operations in Estonia, the Falklands or Cyprus. They'll continue to train. But units back home are being told they cannot go ahead with large live fire exercises or war games on training areas like Salisbury Plain, what one soldier described as the nice-to-have training. An army spokesperson said instead it would prioritize activity that contributed most directly to readiness and operational effectiveness. The army says it's investing £2 billion to transform training by learning the lessons from the war in Ukraine, such as drone warfare. But the pause in other training will only highlight the MOD's continuing struggle to make ends meet and the growing pressure on the government to further increase defence spending.
3: नवलपुरको कावासुतीमा रहेको मध्यबन्धु बहुमुखी क्याम्पसका विद्यार्थीले खाजा खर्च कटाएर भुटेपछि पहाडी पीड़ितका लागि आर्थिक सहयोग गरेका छन्। विद्यार्थीले 57,012 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका क्याम्पस प्रमुख प्राध्यापक गणेश मानगिरीले जानकारी दिनुभएको छ। विद्यार्थीले गरेको सहयोग रकममा क्याम्पस प्रशासन र कर्मचारीहरूबाट थप गरी 4,22,000 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: सन्य समुदायमा
1: लाइभभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीले क्षति पुगेका 20 झोलुङ्गे पुलको मरमत शुरू भएको जनाएको छ।
4: प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार बाढ़ीले मोगलिनदेखि टिमुरेसम्म रहेका 64 झोलुङ्गे पुल मध्ये 53 क्षति पुगेको थियो। यसअघि सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका 53 मध्ये 20 झोलुङ्गे पुलको मरमत गर्नुपर्ने निष्कर्ष निकालेका थिए। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले क्षतिग्रस्त पुल मरमतका लागि सरकारले भदौ 17 गते नै कार्यदेश जारी गरेको थियो, जसमध्ये महेश दोबान मास्टार, कालिकाथान, मालिङ्गा मजुवाटार, काउरेनी गहते र पिमलटार जागराम खोला झोलुङ्गे पुलको मरमतमा प्रगति भएको छ। यी 5 झोलुङ्गे पुलहरू 1 महिनाभित्र मरमत गरिने उल्लेख छ। पुल निर्माण गर्नुपर्ने 33 झोलुङ्गे पुलका लागि पनि सरकारले भदौ 17 गते नै बोलपत्र आह्वान गरिसकेको छ।
3: रसुवाको भोटेकोसीमा आएको बाढ़ीका कारण मुख्य राजमार्गहरू अवरूद्ध भएपछि हेटौडाका सामाजिक संघ संस्थाले बाटैमा निशुल्क खाना खुवाउन थालेका छन्।
4: मुख्य राजमार्गहरू अवरूद्ध भएपछि वैकल्पिक मार्ग हुँदै काठमाडौँ जाने आउने यात्रु तथा चालकको चाप बढ़ेसँगै हेटौडामा निशुल्क भोजन सेवा शुरू गरिएको हो। नागरिक समाज मकवानपुर, मारवाड़ी सेवा समाज लगायत स्थानीय संघ संस्थाहरूले आलोपालो दैनिक रूपमा निशुल्क खाना खुवाउँदै आएको गैर सरकारी संस्था मकवानपुरका अध्यक्ष रमिला सापकोटाले जानकारी दिनुभएको छ। दैनिक 2 चरणमा खाना वितरण गर्दै आएको वहाँको भनाइ छ, बिहान 11 दिउँसो 2 र अपरान्ह 4 साँझ 7 खाना उपलब्ध गराइएको वहाँले बताउनु भएको छ। अभियान मार्फत दैनिक करिब 400-500 जनासम्मलाई भोजन गराउने लक्ष्य राखिएको छ। वहाँका अनुसार लामो दूरीका यात्रु, महिला बालबालिका, ज्येष्ठ नागरिक, एम्बुलेन्स तथा ढुवानीका सवारी, साधन चालक र बाढ़ी प्रभावित क्षेत्रबाट आएका विपन्न यात्रुहरूलाई प्राथमिकतामा राखेर खाना खुवाउने काम चलाइएको छ।
3: आज श्रीकृष्ण जन्माष्टमी अर्थात भगवान श्रीकृष्णको जन्म भएको दिन। आजको दिन पश्चिम नेपालमा बसोबास गर्ने थारू समुदायका महिलाले भगवान कृष्ण अर्थात कान्हाको पूजा आराधना गर्दै धुमधामका साथ श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन्। अञ्जना चौधरीको रिपोर्ट।
5: साँझको समयमा महटवाको घरमा जम्मा भएर गाउँको महिला युवतीहरूले सामूहिक रूपमा भगवान कृष्णको पूजा गर्दछन्। कृष्णको पूजा गर्ने क्रममा गाइने अष्टमी गीतको आफ्नै महत्व छ। अष्टमी नजिकैसँगै थारू समुदायका महिला तथा युवतीहरू भेला भएर भगवान कृष्णलाई सम्झदै परम्परागत गीत यसरी गाउने गर्दछन्। स्वती चौधरी।

0: थारू समुदायका गाउँ बस्तीमा अष्टमी पर्वको अवसरमा महिला तथा युवतीहरू भेला भएर अष्टमी गीत गाउने चलन पुरानै हो। यी गीतमा भगवान श्री कृष्णको धार्मिक आस्था मात्रै होइन, थारू समुदायको सामाजिक जीवन, संस्कार, परम्परा र पुर्खाका कथाहरू पनि समेटिएका हुन्छन्। तर पछिल्लो समय अष्टमी गीत गाउने चलन भने हराउँदै गएको छ। नयाँ पुस्तामा मौलिक गीत र संस्कृति हस्तान्तरण हुन नसक्दा गाउँघरमा पहिले जस्तो अष्टमी गीत सुनिन छाडेको छ। पार्वती चौधरी,
1: हामीभन्दा ठुला अग्रजहरूले पनि हामीलाई अष्टमीको गीत गाउनु पर्छ, सिक्नु पर्छ भनेर सिकाउनु भएन। त्यही भएर हामी पढाइमा मात्रै ध्यान दिम, अष्टमीको गीत हामीलाई गाउन आउँदैन।
0: आधुनिक मनोरञ्जनका साधनको बढ्दो प्रयोग, युवा पुस्ताको बदलिदो रुचि र पुरानो पुस्तासँगै अष्टमी गीतका शब्द तथा भाका पनि हराउँदै जानुले यो परम्परा लोप हुने अवस्थामा पुगेको छ। त्यसैले यसको संरक्षण र नयाँ पुस्तामा पुस्तान्तरण गर्न के गर्नु पर्ला त? थारू बुद्धिजीवी केबी चौधरी।
2: मानव सभ्यताको विकासका विभिन्न चरणहरूलाई विभिन्न ढङ्गबाट एकदमै सुन्दर तरिकाबाट गीत मार्फत यसको व्यक्त गरिएको छ। अब यति महत्वपूर्ण कुराहरू छ, यसलाई हस्तान्तरण गर्न जरुरी छ। यसका लागि युवा पुस्ताले परम्परागत अष्टमीको जो कार्यक्रम छ त्यसमा सहभागी हुन जरुरी छ र यसको महत्वलाई आम नागरिक समाजले पनि अलिकति विस्तारहरू, यसको व्याख्याहरू गर्नुपर्ने हुन्छ।
0: मौलिक संस्कृतिको संरक्षणका लागि नयाँ पुस्तालाई सहभागी गराउने, पुराना गीत र भाका संकलन गर्ने तथा गाउँघरमा यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिन आवश्यक छ।
3: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले भोटेकोसीबाडीमा परेर त्रिवी शिक्षण अस्पताल महाराजगंजमा उपचार गराइरहेकाहरूको स्वास्थ्य अवस्था र उपचारको व्यवस्थाबारे जानकारी लिनु भएको छ। संचार मन्त्री तिमल सिन्हा आज दिउँसो शिक्षण अस्पताल पुग्नु भएको थियो। अहिलेसम्मका खबर यति नै, नमस्कार।
4: यो BFBS.

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય BFBS
1: યુ BFBS ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: भोटिकोसी बाढीका कारण रसुवा नुवाकोट र धादिङमा 7,500 निजी आवास ध्वस्त भएको तथ्याङ्क आएको छ. 53 सरकारी संरचना पनि बाढीले लगेको छ. शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहराका अनुसार बाढीबाट हालसम्म 7,570 निजी आवास पूर्ण रूपमा क्षतिग्रस्त भएको तथ्याङ्क आएको छ. सबैभन्दा बढी क्षति नुवाकोटमा भएको छ. नुवाकोटमा 3,977 घरमा क्षति भएको विभागले जनाएको छ. बाढीपछि विस्थापित 3,900 भन्दा बढी नागरिकले विद्यालय र सामुदायिक भवनमा आश्रय लिइरहेको विभागले जनाएको छ. भोटिकोसी बाढीपछि त्रिशुलीले पृथ्वी राजमार्गका ठाउँ ठाउँमा सड़क भाँसिएर यातायात बिथुलिएको छ. नागडुङ्गा मुङलिङ सड़क आयोजना पूर्वी खण्डका इन्जिनियर राजीव आनन्दरका अनुसार कृष्णभीरमा करिब 120 मिटर सड़क भाँसिएको छ. यस्तै मलिखुबाट काठमाडौँतिर 1 किलोमिटरको दूरीमा पर्ने परेवाभीरमा पनि करिब 100 मिटर सड़क कटान भएको छ. परेवाभीरमा भित्तातिरबाट करिब 100 मिटर वैकल्पिक सड़क बनाएर ग्राभेलिङ र मर्मतको काम भइसकेको भइरहेको सड़क विभागले जनाएको छ. त्यस्तै 6/40 क्षेत्रमा करिब 40 मिटर सड़क कटान हुँदा एकतर्फी मात्रै गाड़ी चलाइएको छ. नागढुङ्गा चेकपोस्टबाट करिब 500 मिटर पर 80 मिटर सड़कमा पहिरो गएपछि एक लेनबाट मात्रै गाड़ी खुलाइएको छ. सड़क विभागले ठूला गाड़ीका लागि बीपी राजमार्ग कान्ति लोकपथ र त्रिभुवन राजपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न अनुरोध गरेको छ. साना गाड़ीका लागि हेटौँडा फर्पिङ हुँदै काठमाडौँ आउजाउ गर्ने वैकल्पिक मार्ग तोकिएको छ. फिसलिङ क्षेत्रमा रोकिएका यात्रुले जामिरे घाट पुल हुँदै गोर्खाको सिउरी निटार र घ्यालचोकबाट बेनीघाट पुल निस्कने वैकल्पिक मार्ग प्रयोग गर्न सक्ने विभागले जनाएको छ. भोटिकोसी बाढीपछि त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा फँसेका कन्ट्रोल रूम अपरेटर सञ्जय शाह र कवीर महर्जनलाई आज 10 दिनमा सकुशल उद्धार गरिएको छ. उद्धारपछि शाहले अरू केही सहकर्मी पनि सुरुङभित्रै रहेको जानकारी दिनुभएको छ. तर पावर हाउसभित्र अरू कति थिए भन्ने थाहा पाउन नसकेको उहाँको भनाइ छ. उद्धार गरेपछि शाहले नेपाली सेनासँग छोटो कुरा गर्नुभएको छ.
4: जनै थियो अनि कन्ट्रोल रुममा म भएपछि मेरो रेस्पोन्सिबिलिटी चाहिँ सबैको ज्यान बचाउनु थियो. अनि त्यस्तो एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनु पर्यो. अनि सबैलाई बचाउने क्रममा म सबैलाई भने एक्सिडेन्ट भयो ठुलो ड्याममा, अनि सबैलाई भाग्न लगाउँ बाहिर. अनि त्यसो गर्दाखेरि मेरो टाइम गयो, लास्टमा म निस्किने पाएन. अनि म
5: अझै भित्र कतिजना त्यो अड्क्या तपाईँलाई यसो फिल
4: भएको? हाम्रो सम्पर्कमा साथीहरू कुरा भएकोमा 3-4 जना मात्रै त्यो नजिक छेउछाउ कुरा गर्दा हाल लाग्यो.
5: अनि भित्रपट्टि चाहिँ त्यहाँ पावर हाउस थियो, पावर हाउस भित्र पनि छन् मान्छेहरू?
4: हुनसक्छ होला, हुनसक्छ. सबै भाग्न नसकेको होला. टनेल लामो छ, टनेलमा भए पनि त्यहाँ पानी फोर्सले भित्र लगिसकेको होला. टनेल एकदम लामो छ. कति
6: गते
4: 10 बजे एक्सिडेन्ट भएको थियो. हामी टर्न टाइम नोट गर्छ कन्ट्रोल. होइन, महामन्त्र यसो जप गर्दै थियो भित्र. हरे कृष्ण चान्ट, हरे कृष्ण.
3: उद्धार गरिएका दुवैलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा ल्याइएको छ. माथिल्लो त्रिशुली 3A परियोजनाको सुरुङमा 2 जना सकुशल र एउटा शव फेला परेपछि उद्धार टोलीले खण्डभित्र फेरि पनि खोजी गरेको जनाएको छ. उद्धार र खोजमा संलग्न इन्जिनियर उदय न्यौपानेले आफू फेरि पनि गएर खोजी गर्दा कोही फेला नपरेको बताउनु भएको छ. यो परियोजनामा सुरुङभित्रको विद्युत गृहमा 42 जना इन्जिनियर र कर्मचारी फँसेको विद्युत प्राधिकरणको अनुमान छ. रसुवाको भोटेकोसी बाढीले निम्त्याएको विपत्तिपछि प्रभावित क्षेत्रका बासिन्दा सामान्य जीवनमा फर्कन सकेका छैनन्. आम सञ्चार माध्यमदेखि सामाजिक सञ्जालका भित्ता, चिया पसलदेखि कार्यालय, सबै ठाउँमा बाढीको विपत्ति छलफलको विषय बनेको छ. कृष्ण खनालको रिपोर्ट.
7: विशेष गरी उद्धार, राहत र पुनस्थापनामा आम नागरिकको चासो देखिन्छ. केही सरकारको उपस्थिति राम्रो पाउँछन्, केही भने कामभन्दा स्टन्ट बढी देख्छन्. ललितपुर पुल्चोकका माधव पाण्डेलाई नयाँ सरकारले काम गर्ने शैली पुराना सरकार भन्दा फरक लागेको छैन.
8: यसमा इक्विपमेन्ट केही पनि छैन, होइन. सरकारहरूले चाहिँ यो इक्विपमेन्टहरू एकदम राम्रो गर्दापछि, होइन, कानुन राम्रो गर्दापछि छिटो हुन्थ्यो. क्या केही पनि छैन. पहिला जे गल्ती भइरहेछ अहिले अर्कोबाट भइरहेछ.
7: कतिलाई राज्यको उपस्थिति फितलो लागिरहँदा केहीलाई भने विपत्तिमा नयाँ सरकारको खटाई उत्कृष्ट लागेको छ. थापाथलीका रोशन बस्नेत।
2: मैले जुन पञ्चायतको कालदेखि भएकोमा सबैभन्दा उत्कृष्ट अहिले देखि मैले, किनभने उनीहरू आफै लागेका छन्, गएर तुरुन्तै हेरेका छन्। त्यहाँ हरेक मान्छेहरूले अहिले त त्यस्तो विकट छ नि, त्यहाँ एक बाटो अर्को खोल्दामा जान सक्ने स्थिति छैन, बाटो छैन, होइन, सारा प्रलय भएको ठाउँमा पनि त्यति छिटो गरेको भनेको धेरै ठुलो कुरो हो। यसलाई चाहिँ धेरै राम्रो मान्छु म चाहिँ।
7: बागलुङका केदार शर्मा भइपरि आउने विपत्तिका लागि राज्यसँग स्रोत साधन नहुनु कमजोरी ठान्नुहुन्छ, तर राज्यको प्रयासप्रति उहाँको खास गुनासो देखिँदैन।
6: अब यस्तो छ, अब हामीले बाहिरको होइन वैदेशिक हिसाबले हेर्ने भने त त्यो अलिक अपुरो छ। हामीले हेर्दाखेरि अझै पनि सुरुङमा कतिपय फर्सिएको भन्ने सुनिएको छ, होइन, त्यहाँसम्म पुग्ने क्षमता अब नभएर होला, त्यसमा साधनहरू स्रोतहरू नपुगेरै होला, अझै हुनुपर्ने त नभएको हो। यद्यपि चाहिँ हामीले बाहिरबाट हेर्दाखेरि खटाइमा चाहिँ राम्रै जस्तो लागेको छ।
7: बाढीपछि उद्धारका लागि तत्काल वैदेशिक सहायता चाहिँदैन भनेको सरकारले, अहिले भने अरू मुलुकको पनि साथ लिएको छ। कतिपय सरकार यही विषयमा चुकेको बताउँछन्। काभ्रेका असलगिरीलाई सुरुमै स्थानीय तहलाई साथमा नलिएकोमा चित्त बुझेको छैन।
9: अब मुख्य कुरा सरकारले प्रयास गरेको देखिन्छ, तर अब कोअर्डिनेसन र यो आपत परेको बेलामा राज्यका सबै संयन्त्र, स्थानीय निकाय र पब्लिकलाई कोअर्डिनेटेड ढङ्गले अगाडि बढाउन चाहिँ अलिकति कमी कमजोरी भएको हो कि भन्ने छ।
7: भुटेकोसीमा प्रलयकारी बाढी आएको 10 दिन पुगिसकेको छ। विशेष गरी बाढी प्रभावित विद्युत आयोजनाका सुरुङभित्र फँसेकाहरूको उद्धार पेचिलो बनेको छ। ढिलै भए पनि सुरुङभित्रका एकाध उद्धारमा सफलता मिलेको छ, तर गर्नुपर्ने काम थुप्रो छ।
3: बागमती प्रदेश सरकारले रसुवाको भोटेकोसी बाढीका कारण आमा बाबु गुमाएका बाल बालिकाको स्वामित्व लिने निर्णय गरेको छ। बागमती मन्त्री परिषद बैठकले बाढीबाट आमा बुबा गुमाएका रसुवा, नुवाकोट र धादिङका बाल बालिकाको आवासीय सुविधा सहित 12 कक्षासम्म निशुल्क शिक्षा दिने निर्णय गरेको हो। जनकपुर धाममा रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट पीड़ित नागरिकका लागि पुराना कपड़ा, छिट्टै बिग्रिने सामग्री तथा प्रयोग गर्न नमिल्ने सामानहरू सहयोग गरेपछि आलोचना भएको छ।
10: रसुवाको भोटेकोसी नदीमा आएको विषम बाढीबाट पीड़ित नागरिकका लागि धनुषा सहित विभिन्न जिल्लाहरूबाट राहत सामग्री संकलन कार्य भइरहेको छ। जनकपुर धाम उद्योग वाणिज्य संघले पनि बाढी पीड़ितका लागि लत्ता, कपड़ा, खाद्यान्न लगायतका सामग्री संकलन गरिरहेको छ। संकलन गरिएको सामग्रीहरू आउँदो साता प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको बताइएको छ। जनकपुर धामका व्यवसायीहरूले साडी, प्यान्ट, शर्ट, बाल बालिकाको लत्ता कपडाहरू सहयोग गरेका छन्। बिक्री नभएर लामो समयदेखि पसलमै थन्किएको लत्ता कपडाहरू सहयोग गरेका व्यवसायीहरूको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। व्यवसायीहरूले उपलब्ध गराएको लत्ता कपडाहरू सबै नयाँ नै रहेको जनकपुर धाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले प्रश्न पार्नुभयो।
11: जुन छ, जुन उद्योगी व्यवसायीले सामान दिएको छ त्यो एकदम नयाँ सामानहरू दिएको छ र त्यो हामी उद्योग वाणिज्य संघमा राखेको छ। प्यान्ट सर्टका कपडाहरू हो, साडी हो, महिलाले लगाउने सुटहरू लगायत बच्चा बुच्चीका जिन्स प्यान्टहरू, भेस्टहरू, फ्रकहरू।
10: चिलर संचालकले सिलाई गरिएको 50 सेट भन्दा बढी प्यान्ट सर्ट सहयोग गरेका छन् भने कपडा पसल संचालकले 100 थान साडी लगायतका लत्ता कपडा उपलब्ध गराएका छन्। पुरानो सामग्री न संकलन गरिने न लैजाने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जानकारी दिनुभयो।
11: हामीलाई 1 करोड रुपियाँ जतिको चाहिँ एक खालको कतै प्रतिबद्धता, कतै दाखिला गरेको चाहिँ विवरण छ। कतै पनि पुरानो सामानको चाहिँ उठाएको पनि छैन भनेको छ, कहीँ कतै संकलन पनि छैन, नलाने पनि भनेको छ, निर्णय पनि भएको छ।
10: बाढी पीडितका लागि धनुषा स्थित विपद व्यवस्थापन समितिको बैठक नै बसेर सहयोगका लागि सबै निकायलाई आग्रह गरेको छ। समितिले राहत सहयोगका नाममा पुराना कपडा, अखाद वस्तु, छिट्टै बिग्रिने सामग्री तथा प्रयोग गर्न नमिल्ने सामान संकलन नगर्न स्पष्ट निर्देशन दिएको बताइएको छ। राहत संकलनका क्रममा तोकिएको प्रक्रिया विपरीत काम गरेको भेटिएमा प्रचलित कानून अनुसार कारवाही गर्ने स्थानीय प्रशासनले चेतावनी समेत दिएको छ।
3: लक्ष्मण यादवको रिपोर्ट। अब खबर फटाफट।
12: टिमुरीदेखि मुगलिङसम्मका 64 झोलुङ्गे पुल मध्ये भोटेकोसी बाढीले 53 क्षति पुर्यायो। क्षतिग्रस्त 20 झोलुङ्गे पुलको मर्मत सुरु, बाँकी 33 झोलुङ्गे पुलका लागि पनि बोलपत्र आह्वान। रसुवाको भोटेकोसी बाढीमा कोशी प्रदेशका 160 सम्पर्कविहीन, ओखलढुङ्गाका 58 र सोलुखुम्बुका 45 बेपत्ता। कृष्ण जन्माष्टमीमा सड़कको दायाँ बायाँ राखेर कन्या पूजा गर्ने बनेपाको 124 वर्ष पुरानो परम्पराको निरन्तरता, रजसला नभएका 10,000 कन्याको कन्या पूजा गरियो। पृथ्वी राजमार्ग खुलाउने प्रयास स्वरूप कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम सुरु, 10 दिनभित्र ट्र्याक खोलिसक्ने लक्ष्य। पोखरा लामाचौरको नव आदर्श सामुदायिक विकास समाजको लामाचौर तीज महोत्सव स्थगन, महोत्सव गर्ने खर्चबाट बाढी पीड़ितलाई 1,11,111 सहयोग गर्ने।
3: र बेलायत सरकारले बजेट जोगाउन सेनालाई अत्यावश्यक बाहेकका सैन्य अभ्यास रोक्न निर्देशन दिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा परिवारले आशा मार्नै थालेका थिए बाढीको दशौं दिन सुरुङबाट भयो दुईजनाको जीवित उद्धार। विपदकै सन्दर्भमा परराष्ट्र मन्त्री शिशिर खनालसँग कुराकानी अनि
1: घर बारीले लैसक्यो, कहाँ जाने, के बस्ने, के खाने, चाँडै चाँडै निर्णय गरेर हामीले कहाँ राख्ने हो, के गर्ने हो, राज्यको हातको कुरा।
0: आफ्नो भविष्यबारे अस्थायी आश्रयमा बसेका विस्थापितहरूको चिन्ता। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा विनाशकारी बाढी आएको दशौं दिन एउटा जलविद्युत आयोजनाको सुरुङबाट शुक्रबार बिहान दुईजनाको जीवितै उद्धार गरिएको छ। त्यहाँ फँसिरहेका हुन सक्ने थप मानिसलाई उद्धार गर्न टोली अझै अगाडि बढेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार त्रिशुली 3A सुरुङबाट उद्धार गरिएका सञ्जय शाहको अवस्था सामान्य छ भने कवीर महर्जनको कम्मर र घुँडामा केही चोटपटक देखिएको छ। दुवैजनालाई काठमाडौँ स्थित सैनिक अस्पतालमा भर्ना गरिएको छ। कवीरका भाई अमीर महर्जन बीबीसीसँग भने
3: एकदमै धेरै खुसी छौँ, लगभग नसोचेको कुरा भएको जस्तो फिल भइरहेको छ होइन। सुरुमा चाहिँ अलमल भएको ढिला भएको जस्तो हामीले महसुस भयो, सायद अब त्यहाँको कन्डिसन क्रिटिकल नै होला, कम्प्लेक्स नै होला, त्यही भएर पनि उहाँले त्यो टाइममा अलमल हुनुभएको हुनु होला, त्यसरी चाहिँ हामीले आफूलाई मनलाई बुझायौँ। तर ओभरअलमा हामी एकदम खुसी नै छौँ, त्यो काम चाहिँ उहाँहरूले गर्नुभएकै हो जस्तो भयो।
2: उद्धार गरिएका कवीर महर्जनका भाइ अमीर, हालसम्म 1294 जनाको शव फेला परेको र 5000 बढी सम्पर्कविहीन रहेका अधिकारीहरूले बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्य कियेभस्थित देशको गुप्तचर निकायको मुख्यालयलाई एउटा रुसी ड्रोन हमलाले निशाना बनाएको बताएका छन्। उक्त निकायका प्रमुखसँग कुरा गरेपछि जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत आक्रमणबारे जानकारी गराएका हुन्। गुप्तचर निकायको मुख्यालयबाट धुवाँको मुस्लो उडिरहेको भिडियो फुटेजमा देखिएको थियो। साउदी अरबको समर्थन पाएको यमनको सरकारी फौज र हुथीहरूबीच नयाँ चरणको भीषण लडाई हुँदा कम्तीमा 120 मारिएका बताइएको छ। रेड सीमा पर्ने बाब अल मान्डेब जलमार्गसँग जोडिएको तटीय क्षेत्रमाथि कब्जा गर्न हुथीहरूले आक्रमण थालेपछि लडाईँ चर्किएको हो। इरानको समर्थन पाएका हुथीहरूले हर्मुज जलमार्गको विकल्पमा रहेको बाब अल मान्डेब जलमार्गमा साउदी जहाजहरूमाथि आक्रमण गर्दै आएका छन्। गत महिना फुकेटबाट दिल्लीतर्फ आइरहेको टर्बुलन्समा परेको एयर इन्डियाको एक यात्रुवाहक विमानका पाइलटले लागु औषध सेवन गरेको अनुसन्धानकर्ताहरूले पुष्टि गरेका छन्। घटनामा 17 घाइते भएका थिए। एयरबस A320 हाइड्रोलिक प्रणालीमा अस्थायी समस्या देखिएको पनि प्रारम्भिक अध्ययन प्रतिवेदनले देखाएको छ। पाइलटको लागु औषध परीक्षण नतिजालाई प्रतिवेदनले गम्भीर चिन्ताको विषय भनेको छ। यसअघि भारतीय सञ्चार माध्यमहरूले ती पाइलटले गाजा सेवन गरेको पुष्टि भएको बताएका थिए। लगभग 90 तल उर्लिएको विमानलाई स्थिर भएपछि सुरक्षित अवतरण गराइएको थियो। र श्रीलङ्काको पूर्व राष्ट्रपति महिन्दा राजापाक्साका छोरा सन् 2013 एयरबस विमान खरिद प्रक्रियामा भएको अनियमितता सम्बन्धी छानबिनको सिलसिलामा पक्राउ परेका छन्। भ्रष्टाचार सम्बन्धी अनुसन्धान निकायले सोधपुछका लागि बोलाएपछि नमल राजापाक्सालाई पक्राउ गरिएको हो। के कस्ता अभियोगमा उनलाई पक्राउ गरिएको हो भन्ने प्रश्न भएको छैन। पूर्व राष्ट्रपतिको परिवार श्रीलङ्का एयरलाइन्सका लागि 10 विमान खरिद प्रक्रियामा युरोपेली उत्पादकहरूसँग घुस लिएको भन्ने आरोप अस्वीकार गर्दै आएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझ पखमा तपाईँलाई स्वागत छ। भोटेकोसी बाढीले दिएको भयानक पीडाबीच आज दशौं दिन जलविद्युत आयोजनाको सुरुङबाट दुईजनाको जीवित उद्धारले खुसी सञ्चार गरिदिएको देखिएको छ। जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका ठानिएका अन्य व्यक्तिहरूको पनि उद्धार प्रयास जारी रहेको सरकारले जनाएको छ। बाढीमा ज्यान गुमाएका झण्डै 1300 शव भेटिएको अधिकारीहरूले जनाएका छन् र 5000 धेरै मानिस अझै पनि सम्पर्कविहीन छन्। प्रस्तुत छ एक रिपोर्ट। आज बिहान जलविद्युत आयोजना त्रिशुली 3A सुरुङमा जीवित व्यक्ति रहेको खबर एकाएक सञ्चार माध्यम र सामाजिक सञ्जालमा फैलियो र त्यसले पलपल त्यसतर्फ सबैको ध्यान तान्यो, जहाँ 10 उद्धार प्रयास जारी थियो। जीवित उद्धार गरिएकाहरूमा सञ्जय शाह र कवीर महर्जन छन्। हाम्रा संवाददाता कमल परियारसँग कवीरका भाइ अमीर महर्जनले भने
3: खुसी यति छौँ कि हामी होइन त्यो भनेको त अब एक्सप्रेस गरिसक्ने कुरा भएन, लगभग नसोचेको कुरा भएको जस्तो फिल भइरहेछ होइन। अरू अरू टेस्टहरू नर्मल आएको छ भन्ने मात्रै जानकारी पाएको छ होइन। हातमा र खुट्टामा अलिअलि घाउहरू छ, त्यो ओडाहरूमा यताउता डाउटाखेरि भएको हुनसक्छ, हाम्रो अनुमान मात्रै हो। भित्र के कसो कसरी 10 दिन उहाँले सस्टेन गर्नुभयो त्यो अब कुरै गर्नु पाएको छैन।
0: सञ्जय शाहका परिवारजनले जीवित भेटिने आशा नै मार्न थालिसकेका थिए। सञ्जयका जेठान देवकुमार शाह भन्छन्,
4: म टनेलमा पुग्दा आज हुन्छ भोलि हुन्छ गर्दा गर्दै 5-7 दिन बितिसक्दा पनि ओपनिङ नभएरको कारणले होइन, अब हाम्रो आश टुट्नेवाला थियो कि यत्रो दिनसम्म अब बाँच्दैन होला त्यहाँ टनेलभित्र भए पनि होइन, आश मर्दै थियो किनकि अक्सिजन सप्लाई अब छ कि छैन, त्यही भएर सर हाम्रो आश चाहिँ बिस्तारै घुम्दै गइरहेको थियो कि अब हुँदैन भनेर, हिजो चाहिँ अब बाहिरतिर बढी भेट्ला कि भनेर ब्लड स्याम्पल पनि दिन लगाएको। अहिले खुसीको त अब व्यक्त गर्न सक्दैन परिवारले होइन, अब मेरो छोरा जस्तै अरू पनि छन् अरूहरू पनि भेटुन् भनेर अब उहाँहरूको आश त्यस्तो छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले उक्त उद्धारबारे भनिन्,
5: आज संयुक्त खोज तथा उद्धार टोलीद्वारा उद्धार गरिएकामा सुपरभाइजर कबीर महर्जन र फोरम्यान मेकानिक सञ्जय शाह हुनुहुन्छ। त्रिशुली 3A का साथै अन्य जलविद्युत आयोजनाहरूमा पनि खोजी कार्यलाई थप उपकरण तथा प्राविधिक जनशक्ति परिचालन गरी निरन्तरता दिएको छ।
0: प्राधिकरणका अनुसार अहिलेसम्म 1294 जनाको शव फेला परेको छ, तर 100 भन्दा कमै मात्रको शनाखत भएको छ। 5053 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। कतिपयले सरकारले उद्धारमा अलमल गरेको टिप्पणी गरिरहेका छन्। विपक्षी दलले त संसदमै सरकारको चरको आलोचना समेत गरेका थिए। साथी सञ्जय ढकालले परराष्ट्र मन्त्री शिशिर खनालसँग कुरा गर्दै सबभन्दा सुरुमा उक्त आलोचनाबारे प्रतिक्रिया मागेका थिए।
6: नेपाल सरकारले एकदमै विशेष गरी यो उत्तरी भेगमा धेरै हाम्रो समुदायहरू बाटो र पुल नहुँदाखेरि सम्पर्कभन्दा टाढा रहनुभयो र एउटै मात्रै हामीसँग बाटो थियो, त्यो भनेको हेलिकप्टर। पहिलो दिनदेखि नै हामीले सबै हेलिकप्टरहरूलाई केन्द्रीकृत गरेर तुरुन्त नै हामीले उद्धारको प्रक्रिया सुरु गऱ्यौँ। दोस्रो दिनसम्म झन्डै अत्यन्त अप्ठ्यारोमा पर्नुभएको 500 भन्दा बढी नागरिकहरूको उद्धार भइसकेको थियो र मलाई लाग्छ अत्यन्त असुरक्षित स्थानमा हुनुभएका धेरै व्यक्तिहरू दोस्रो दिनसम्म धेरै हदसम्म उद्धार गरिसकिएको थियो। अर्को चाहिँ परिवारसँग विच्छेद हुनुभएका, सडक सञ्जाल विच्छेद भएका कारणले घर फर्किन नसक्नुभएका, गोसाईकुण्ड पुग्नुभएका, लाङटाङ राष्ट्रिय निकुञ्ज पुग्नुभएका नेपाली अथवा विदेशी नागरिकहरूलाई हामीले उद्धार गऱ्यौँ। टनेलको विषयमा आज पनि त्यहाँ हेभी इक्विपमेन्ट लान सक्ने स्थिति छैन, ठुलो हेलिकप्टर बस्न सक्दैन। जुन गेग्रेयान माटोको सम्मिश्रण छ त्यसले त्यो सम्पूर्ण भूभाग नै दलदले बनेको छ। उद्धारकर्मीहरू कति दुःख गरेर टनेलमा सिधा पनि ठाडो पनि हिँड्न सक्नुहुन्न, घिस्री घिस्री जानुपर्ने अवस्था किन छ भने त्यो अत्यन्त दलदले माटो छ, त्यहाँ अत्यन्त विषम परिस्थितिको कारणले गर्दाखेरि दोस्रो हामीले दोस्रो दिनदेखि नै अन्तर्राष्ट्रिय समुदायसँग टनेल रेस्क्यूको सहायताको लागि अपिल गरेर तेस्रो दिन भारतबाट विज्ञहरू आइसक्नु भएको थियो, तेस्रो दिन नै चाइनिज टोली पनि आउने तयारी थियो। उहाँहरूलाई चाहिँ हामीले उत्तर सीमाबाट नै ल्याउन खोजेका थियौँ किनभने उहाँहरूको पनि पारिपट्टि उहाँहरू आफै रेस्क्युमा लागेको भएर चाँडो गर बेजिङबाट अथवा अरू ठाउँबाट काठमाडौँ आउने त्यसपछि फेरि त्यहाँ लानुभन्दा उतैबाट आइदिँदा सहज हुन्छ भन्ने ढङ्गले हामी तयारी थियौँ, तर दुर्भाग्यवश मौसमको कारणले गर्दाखेरि हेलिकप्टर नै उड्न नसकेपछि उहाँहरू चाहिँ 4th दिनमा आइपुग्नु भएको हो। त्यो अर्थमा हामीले वस्तुस्थिति बुझेर दोस्रो दिनदेखि नै प्रक्रिया सुरु गरेर तेस्रो 4th दिनसम्म यहाँ अन्तर्राष्ट्रिय विज्ञहरू नै आइसक्नु भएको थियो। त्यो बाहेक हाम्रो नेपालमै भएका विज्ञहरूले पनि उद्धारमा नेपाली सेनासँग संयोजनमा काम गर्न सुरु गर्नुभएको थियो। त्यसले गर्दा एक त टनेल रेस्क्यु आफैमा अलिकति कम्प्लेक्स किसिमको हुन्छ, अन्तर्राष्ट्रिय अनुभवहरूमा पनि 2023मा भारतमै पनि उद्धार 14 दिनपछि भएको देखिन्छ, 17 दिनपछि भएको देखिन्छ चिनमा थाइल्यान्डमा पनि, त्यसले गर्दा अपेक्षित हिसाबले गर्न नसकेको भन्ने भान हुँदाहुँदै पनि हरसम्भव प्रयास गर्दाखेरि आज 10 दिनमा चाहिँ यसले एउटा सकारात्मक नतिजा ल्याएको चाहिँ अहिले हामी महसुस गर्न सक्छौँ।
7: सुरुवातमा केही अन्डोल जस्तो पनि थियो कि नेपाल सरकारले चाहिँ विदेशी सहयोग अहिले चाहिँदैन भन्ने खालको चर्चा आयो कि सरकारले सुरुमा लिनलाई चुकेको थियो कि त्यसले कुनै पनि उद्धार कार्यमा पछि प्रभाव पार्न त गएन,
6: यो पनि हल्ला हो। हामीले कतै पनि नेपाल सरकारले औपचारिक रूपमा त्यस्तो खाले धारणा सार्वजनिक गरेका थिएनौँ। हामी तुरुन्तै पहिलो दिनदेखि नै विदेशी मित्र राष्ट्र विशेष गरी छिमेकीहरू र अन्य मित्र राष्ट्रहरूसँग निरन्तर संवादमा थियौँ र हामीले सुरुदेखि नै एउटै मात्रै कुरा के भनिराखेका थियौँ भने हामीलाई आवश्यक परेको सहयोग लिन्छौँ, भनेको हाम्रो आवश्यकता पहिचान गर्न अलिकति हामीलाई समय लाग्ला, तर जे जे आवश्यकता हामी महसुस गर्छौँ त्यो हामी तपाईँहरूसँग नै हामी लिन्छौँ भनेर, जस्तै मैले जे जे कुरा भने, दोस्रो दिन हामीले टनल रेस्क्यूका कुरा गऱ्यौँ, राहत सामग्री आउने कुरा गऱ्यौँ, त्यसपछि अब डिएनए फोरेन्सिक को टिम र टेक्नोलोजीको ल्याउने कुरा गऱ्यौँ, बडी फ्रिजरका कुराहरू गऱ्यौँ। त्यो पहिलो दिनको बेलुका र दोस्रो दिनको बिहानदेखि यो प्रक्रियाहरू सुरु भइसकेका थिए। विदेशबाट आउने चाहिँ नेपालमा आइपुग्ने कुरा तेस्रो चौथो दिनदेखि नै देखिन्छ। अहिले जसरी विश्व समुदाय नेपालप्रति चिन्तित चासो व्यक्त गरिरहेको छ, त्यसमा नेपाल सरकार, परराष्ट्र मन्त्रालय लगायत समग्र नेपाली आम जनताहरूको सदस्यता र सहकार्य झल्किन्छ जस्तो लाग्छ मलाई।
7: अब खरबमको क्षति भएको पनि देखिन्छ होइन, यसो हेर्दाखेरि अब नेपालको बुद्धले सायद नभ्याउनु पनि सक्ला पुनर्निर्माणको लागि, अब सरकारले चाहिँ दाता सम्मेलन गर्ने अथवा त्यस्तो बारेमा केही सोचिरहेको छ?
6: यो विपदले जसरी समुदायहरूलाई विस्थापित गरेको छ, केही समुदायहरूलाई अर्को ठाउँमा रिलोकेट गर्नुपर्ने पनि परिस्थिति देखिन्छ आजको अवस्था हेर्दाखेरि। त्यो समग्रतामा मूल्याङ्कन गर्दाखेरि अहिले हामी खरबको क्षति भयो भन्ने प्रारम्भिक आकलन गर्न सक्छौँ, तर कतिको क्षति भयो भन्ने कुरा हामीलाई अहिले ठ्याक्कै अङ्क हामीसँग छैन। यो ऱ्यापिड असेसमेन्ट पछि केही प्रारम्भिक अङ्क हामीसँग हुन्छ, त्यसपछि हामी पोस्ट डिजास्टर निड असेसमेन्ट गरेपछि हामीसँग सही अर्थमा हाम्रो आवश्यकताहरू पहिचान हुन्छ। त्यो समष्टिगत विषयलाई एक ठाउँमा राखेर हामीले अहिले डोनर कन्फरेन्सको बारे गम्भीरतापूर्वक सोचिराखेका छौँ र अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय लगायत अन्य निकायहरू बिच यस विषयमा निरन्तर संवाद चलिराखेको छ। जति बेला हामीसँग ऱ्यापिड असेसमेन्टको केही प्रारम्भिक आकलनहरू आउँछ, त्यसपछि हामी मित्रराष्ट्रहरूसँग समन्वयको प्रक्रिया सुरु गर्छौँ।
0: उनी थिए परराष्ट्र मन्त्री शिशिर खनाल सञ्जय ढकालसँग कुरा गर्दै। तपाईँ बिबिसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। अब अन्तिम प्रसङ्ग, सरकारले विभिन्न स्थानमा होल्डिङ सेन्टर स्थापना गरेर त्यहाँ 4,500 भन्दा धेरै बाढी प्रभावितहरूलाई राखेको छ। दिन बित्दै जाँदा ती विस्थापितहरू आफ्नो भविष्यलाई लिएर अन्यल र चिन्तामा देखिन थालेका छन्। नुवाकोटबाट हाम्रो संवाददाता शक्तिमाया तामाङ भन्छिन्,
8: आफूहरू बसेको ठाउँमा खाना बस्नको राम्रो व्यवस्थापनसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवकहरूले सुरक्षा प्रदान गर्दै आएको पीडितहरू बताउँछन्। बाढीले घरबार विहीन बनायो, अहिले होल्डिङ सेन्टरमा बसिरहेका छौँ, तर भोलिका दिन के हुन्छ, कहाँ जाने भन्ने चिन्ताले सताएको उनीहरू बताउँछन्। बट्टार कबडहलको होल्डिङ सेन्टरमा बस्दै आएकी लक्ष्मी तामाङ भन्छन्,
1: यो सुविधा अब आज होला भोलि होला, अब सधैँ यहाँ खाएर यहाँ बसेर त हुँदैन, घर बारीले लैसक्यो, खेतीबारीले लैसक्यो, कहाँ जाने, के बस्ने, के खाने, अब चाँडै चाँडै निर्णय गरेर हामीले कहाँ राख्ने हो, के गर्ने हो, राज्यको हातको कुरा।
8: पीडितहरूका अनुसार होल्डिङ सेन्टरमा विभिन्न ठाउँबाट आएकाहरू एउटै हलमा बस्नु पर्दा रुगाखोकी लगायतका संक्रमणहरू बढ्न थालेका छन्। नियमित स्वास्थ्य जाँच गरिरहे तापनि दिन प्रतिदिन बिरामीहरू बढ्न थालेको दावा मिङमर तामाङले बताए।
9: अलि चाँडै नै परिवार विभाजन व्यवस्था गरेर खानपिनको व्यवस्था अलग अलग गराइदिए संक्रमितबाट अलिकति वञ्चित हुन्छ।
8: व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएको बताउने विमला खड्कालाई अबको दिन कसरी चलाउने चिन्ताले सताउँछ। उनी भन्छन्, दिनमा सबैजना गफ गर्छन्, बस्छन्, तर बेलुका सुत्ने बेला मनमा अनेक कुरा खेल्ने हुँदा सुत्न नसक्ने बताउँदै उनले भनिन्,
10: व्यवसाय गरेर बसे होइन, पसल ससल पनि सबै लग्यो, केही छैन, नभएपछि त पिर लाग्ने नै भयो, गरिरहेको व्यवसाय छैन, अब कसरी के गर्ने भनेर मन पोल्छ, पेट पोल्छ, अब सरकारले के गर्नुहुन्छ होइन।
8: तत्काललाई मात्र होल्डिङ सेन्टरमा राखिएको बताउँदै प्रभावित क्षेत्रको वडा तहबाट नै पीडितहरूको तथ्याङ्क संकलन गर्न थालेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बताए।
11: त्यहाँ अस्थायी बसोबासको लागि तयार गरिन्छ, त्यसपछि पालिकाले जग्गा फाइन्ड आउट गर्छ, त्यो जग्गामा स्थायी बसोबासको निम्ति संरचनाहरू बनाएर उहाँहरूलाई रिसेटलमेन्ट गर्ने।
8: अब दीर्घकालीन योजनाका साथ जान आवश्यक रहेको पीडितहरूको माग छ। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
0: हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 मात्र आउनेछौँ, त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
12: This is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपदको अवस्थाबाट अगाडि बढ्न आम नागरिकलाई अपील गर्नुभएको छ. फेसबुक मार्फत उहाँले विपदको समयमा हार मानेर वा निराश भएर मात्र बस्न नहुने बताउनु भएको छ. विपद पीड़ितको पुनर्स्थापना र सुरक्षित नेपालको पुननिर्माणमा सरकार क्रियाशील हुने उहाँको भनाई छ. हिमाली राष्ट्रमा विपदको जोखिम कायमै रहेकाले यसबाट बस्न आवश्यक सजगता अपनाउन उहाँको आग्रह छ. रसुवाबाडीमा परि हालसम्म 1294 जनाको निधन भएको पुष्टि भएको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज साँझ 6:30 बाढ़ी पहिरोका कारण ज्यान गुमाउनेको संख्या 1294 पुगेको छ. प्राधिकरणका अनुसार चितवनमा 359 जनाको शव फेला परेको छ. नवलपरासी पूर्वमा 221, नवलपरासी पश्चिममा 212, नुवाकोटमा 184, रसुवामा 140, त्यस्तै गोर्खामा 73, धादिङमा 67 र तनहुँमा 38 जनाका शव फेला परेका छन्. फेला परेका शवमध्ये हालसम्म 96 जनाको शनाखत भई आफन्तले बुझेका छन्. विपदमा परेकाहरूको खोज र उद्धारका लागि सरकारले 21,421 सुरक्षाकर्मी परिचालन गरेको छ. प्राधिकरणका अनुसार अझै 5,053 जना सम्पर्कविहीन छन्। नेपाली सेनाले हालसम्म 881 उडान र निजी क्षेत्रका हेलिकप्टरले 129 पटक उद्धार उडान गरेको प्राधिकरणको भनाई छ. बाढ़ीबाट घाइते भएका 5,663 जनाको उपचार गरिएको छ. रसुवा, नुवाकोट र धादिङका 37 होल्डिङ सेन्टरमा हाल 4,627 जनाले आश्रय लिइरहेका प्राधिकरणको भनाई छ. भोटेकोशी बाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङमा 7,500 निजी आवास ध्वस्त भएको तथ्याङ्क आएको छ. बाढ़ीका कारण सरकारी तथा सार्वजनिक संरचनामा समेत ठूलो क्षति पुगेको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महत,
4: बाढ़ीबाट 7,570 घरहरू पूर्ण रूपमा क्षति भएको देखिएको छ. क्षतिग्रस्त घर दूरीहरूको आधारमा हेर्दा प्रत्यक्ष रूपमा 32,933 जनसङ्ख्या प्रभावित भएको देखिन्छ. यो विस्तृत क्षति आकलन भने होइन. त्यसै गरी 48 सरकारी संरचनामा क्षति पुगेको छ, जसमध्ये 35 पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 13 आंशिक क्षति पुगेको छ. यो क्षेत्रमा 18 विद्यालयलाई समेत बाढीले क्षति पुर्याएको छ. क्षतिग्रस्त विद्यालयहरूमध्ये 11 पूर्ण रूपमा क्षतिग्रस्त छन् भने 7 आंशिक क्षति पुगेको छ. प्रभावित क्षेत्रका स्वास्थ्य संस्थामा पनि क्षति पुगेको देखिएको छ. 4 पूर्ण र 3 आंशिक गरी जम्मा 7 स्वास्थ्य संस्थाहरूमा क्षति पुगेको छ. सड़कको कुरा गर्दा सो क्षेत्रमा 55 सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने 37 मोटरेबल पुल र 68 झोलिङ्गे पुलमा क्षति पुगेको छ.
3: कृषि क्षेत्रमा 1,000 बढी हेक्टर कृषि योग्य जमिनमा बाढ़ीले क्षति पुर्याएको अनुमान छ. ऊर्जा र वित्तीय क्षेत्रमा पनि बाढ़ीको गम्भीर प्रभाव देखिएको छ.
4: बाढ़ीले 1,806 हेक्टर कृषि योग्य जमिनमा क्षति पुगेको अनुमान गरिएको छ भने यसबाट 7,686 मेट्रिक टन खाद्यान्न उत्पादनमा ह्रास आउने आकलन गरिएको छ. 5 जिल्लामा पशु तथा कुखुरा पालनमा पनि प्रभाव पर्ने देखिन्छ. प्रभावित क्षेत्रमा 17 बैंकका शाखाहरू पनि प्रभावित भएका छन्। ऊर्जातर्फ 783 मेगावाट विद्युत उत्पादनमा प्रभाव परेको छ. प्रभावित क्षेत्रमा 13 जलविद्युत आयोजना, 1 सोलर प्लान्ट र 2 प्रसारण लाइनमा समेत क्षति पुगेको देखिन्छ.
3: बाढ़ीका कारण हराइरहेका मध्य प्रदेशका अरू 30 नागरिक परिवारको सम्पर्कमा आएका छन्. एकजनाको भने निधन भएको छ. मध्य प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक शम्भु प्रभु प्रसाद ढकाल,
5: भोटेकुसीमा आएको बाढ़ीमा परेर हालसम्म 179 जना व्यक्तिहरू चाहिँ सम्पर्कविहीन भएका खबरहरू हामीले उहाँहरूको आफन्तहरूबाट प्राप्त गरेका छौँ र यो जिल्लागत रूपमा पनि हामीले लिएका छौँ. त्यसमा 30 व्यक्तिहरू चाहिँ परिवारसँग सम्पर्कमा आइसकेको हामीले जानकारी प्राप्त भएको छ. हामी यो विषयमा निरन्तर रूपमा परिवारसँग सम्पर्कमा रहेर काम गरिरहेका छौँ. एकजनाको चाहिँ दुःखद निधन भएको प्रतिवेदन हामी कहाँ प्राप्त भएको छ.
3: मध्य प्रदेश का विभिन्न जिल्लाबाट ठूलो संख्या में नागरिक हराइरहेको सूचना आएपछि प्रहरीले उनीहरूको अवस्था पत्ता लगाउन विशेष हेल्प डेस्क सञ्चालनमा ल्याएको छ।
5: मध्य प्रदेश प्रहरी कार्यालयले प्रत्येक जिल्लाहरूमा एउटा हेल्प डेस्क नै स्थापना गरेर रसुवामा आएको बाढीमा यो प्रदेशबाट पीडित भएका व्यक्तिहरू अथवा हराइरहेका व्यक्तिहरूको खोजी।
3: समका खबर
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बाढीले क्षतिग्रस्त 216 मेगावाटको माथिल्लो त्रिशुली एकका आयोजनामा आज 6 जनाको शव फेला परेको छ। आयोजनाको सुरुङ तथा हेडवर्क्समा हराइरहेकाको खोजीका क्रममा शव फेला परेको निजी ऊर्जा उत्पादकको संस्था इपानले जानकारी दिएको छ। शव चिन्न नसकिने अवस्थामा रहेकाले पहिचान नभएको इपानले जनाएको छ। सलेटार एरियामा भेटिएका शव नेपाली सेनाले बट्टार ल्याएको छ। अब आयोजना स्थलमा उद्धारलाई थप तीव्रता दिने कम्पनीले जनाएको छ। बाढी आउनुअघि माथिल्लो त्रिशुलिएका आयोजना स्थलमा 1,433 जना कार्यरत थिए। तीमध्ये हालसम्म 876 जनाको उद्धार भएको छ। अझै 551 जना सम्पर्कविहीन छन्। नेपाल बाढी सूचना केन्द्रले तत्काल ठूलो बाढी आउन सक्ने सम्भावना नदेखिएको स्पष्ट पारेको छ। बाढी सम्बन्धी सूचना जारी गर्दै नुवाकोट तथा रसुवा जिल्लामा हिमताल विस्फोटन भई बाढी आउन सक्ने विषयमा जानकारी नभएको बताएको छ। यस सम्बन्धमा केन्द्रले चिनिया समकक्षी संकायसँग सम्पर्कमा रहेर प्राप्त सूचनाको निरन्तर अनुगमन गरिरहेको जानकारी दिएको छ। आज श्रीकृष्ण जन्माष्टमी अर्थात् भगवान श्रीकृष्णको जन्म भएको दिन। यस दिन पश्चिम नेपालमा बसोबास गर्ने थारू समुदायका महिलाले भगवान कृष्ण अर्थात् कान्हाको पूजा अर्चना गर्दै धुमधामका साथ जन्माष्टमी पर्व मनाउँछन्। अञ्जना चौधरी।
4: साँझको समयमा महतवाको घरमा जम्मा भएर गाउँको महिला युवतीहरूले सामूहिक रूपमा भगवान कृष्णको पूजा गर्दछन्। कृष्णको पूजा गर्ने क्रममा गाइने अष्टमी गीतको आफ्नै महत्व छ। अष्टमी नजिकीय सँगै थारू समुदायका महिला तथा युवतीहरू भेला भएर भगवान कृष्णलाई सम्झदै परम्परागत गीत यसरी गाउने गर्दछन्। स्वती चौधरी।

0: पुरुष समुदायका गाउँ बस्तीमा अष्टमी पर्वको अवसरमा महिला तथा युवतीहरू भेला भएर अष्टमी गीत गाउने चलन पुरानै हो। यी गीतमा भगवान श्री कृष्णको धार्मिक आस्था मात्रै होइन, थारू समुदायको सामाजिक जीवन, संस्कार, परम्परा र पुर्खाका कथाहरू पनि समेटिएका हुन्छन्। तर पछिल्लो समय अष्टमी गीत गाउने चलन भने हराउँदै गएको छ। नयाँ पुस्तामा मौलिक गीत र संस्कृति हस्तान्तरण हुन नसक्दा गाउँघरमा पहिले जस्तो अष्टमी गीत सुनिन छाडेको छ। पार्वती चौधरी:
1: हामीभन्दा ठुला अग्रजहरूले पनि हामीलाई अष्टमीको गीत गाउनु पर्छ, सिक्नु पर्छ भनेर सिकाउनु भएन। त्यही भएर हामी पढाइमा मात्रै ध्यान दिउँ, अष्टमीको गीत हामीलाई गाउन आउँदैन।
2: गोर्खा वेलफेयर ट्रस्टले बागलुङको अति दुर्गम ढोरपाटन 9 सुकुरदुङको सरस्वती माविमा 2,43,00,000 रुपियाँ खर्च गरी 12 कोठे नयाँ भवन बनाएपछि विद्यार्थीलाई सहज भएको छ। बुटोलबाट छवि पाण्डे।
3: विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक बुढा मगरका अनुसार 2077 सालमा आएको बाढीले विद्यालयको भवन बगाएपछि विद्यार्थीहरू भर्याङ र खेतको डिलमा बसेर पढ्न बाध्य भएका थिए। अध्यक्ष तिलक बुढा मगरले अधिकांश दलित र जनजातिका बालबालिका अध्ययन गर्ने उक्त विद्यालयमा गोर्खा वेलफेयर ट्रस्टले नयाँ भवन बनाइदिएपछि नयाँ कक्षा कोठामा बसेर अध्ययन गर्न बालबालिकालाई सहज भएको बताउनुभयो।
4: दलित समुदायको बढी दलित जनजातिको 2077 बाढीको भर्याङ मुनि राखेर छाप्रो मुनि राखेर एउटा कोनामा पढाउनु जनशक्ति अलिक कम छ सर शिक्षकको। त्यहाँ सर म जाँदाखेरि जम्मा 4 कोठाको जम्मा छ, अहिले 22 जता भयो सर। 22 जता अहिले 22 जता चाहिँ हाम्रो गोर्खा तर्फले 12 बनाइदिएको 12 भयो, लगायत त्यहाँ दरबन्दी रुन प्लस भयो थप भयो सर।
3: विद्यालयका प्रधान अध्यापक थम प्रकाश जैसीले गोर्खा वेलफेयर ट्रस्टले 12 कोठा सहित शौचालय समेत बनाइदिएको जानकारी दिनुभयो। प्रधान अध्यापक जैसीका अनुसार साउन 16 गते विद्यालय भवन गोर्खा वेलफेयर ट्रस्टले विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो।
2: रसुवाको भोटेकोसीमा आएको बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध हुँदा हेरौँडाका सामाजिक संघ संस्थाले बाटोमै निशुल्क खाना खुवाउन थालेका छन्।
5: मुख्य राजमार्गहरू अवरुद्ध भएपछि वैकल्पिक मार्ग हुँदै काठमाडौँ जाने आउने यात्रु तथा चालकको चाप बढेसँगै हेटौडामा निशुल्क भोजन सेवा शुरू गरिएको हो। नागरिक समाज मकवानपुर, मारवाड़ी सेवा समाज लगायत स्थानीय संघ संस्थाहरूले आलोपालो दैनिक रूपमा निशुल्क खाना खुवाउँदै आएको गैर सरकारी संस्था मकवानपुरका अध्यक्ष रमिला साकुटाले जानकारी दिनुभएको छ। दैनिक दुई चरणमा खाना वितरण गर्दै आएको वहाँको भनाइ छ, बिहान 11 दिउँसो 2 र अपरान्ह 4 साँझ 7 उपलब्ध गराइएको उहाँले बताउनु भएको छ। अभियान मार्फत दैनिक करिब 400-500 जनासम्मलाई भोजन गराउने लक्ष्य राखिएको छ।
2: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
6: यो बीएफबीएस कुलकर्म रेडियो हो।
7: तू भी वहां

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवाको लाङटाङ जलविद्युत आयोजनाको सुरुङभित्र दुईजनाको शव फेला परेको छ। आयोजनाबाट दुई शवसहित प्रभावित इलाकाबाट 58 जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। उद्धारका लागि नेपाली सेनाको 7 र गैर सैनिक 6 हवाई साधन उपयोग गरिएको छ। त्रिशुली 3A आयोजनाको खोजी जारी रहेको बताएको सेनाले त्रिशुली 3B 15 फिटको खाडल खनेको छ। आयोजनामा हालसम्म कोही फेला परेको छैन। चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोलीले जेनेरेटर र मड पम्पको सहायताले लेदो फाल्ने कार्य गरी पुनः 100 मिटर भित्रसम्म पुगेको छ। संयुक्त राष्ट्रसङ्घले नेपाललाई 4,96,00,000 अमेरिकी डलर बराबरको सहयोग गर्ने जनाएको छ। यो रकम नेपाली रुपियाँमा 7.5 अर्बभन्दा बढी हुन आउँछ। 84,000 भन्दा बढी नागरिकसम्म जीवन रक्षक सहायता पुर्याउन अन्तर्राष्ट्रिय निकायसँग राष्ट्रसङ्घले आह्वान पनि गरेको छ। हिउँद सुरु नअघिका लागि बनाएको 4 महिने योजनाका लागि यो रकमले सहयोग गर्ने नेपाल राष्ट्रसङ्घको कार्यालयले जनाएको छ। योजनाबाट क्षतिग्रस्त खानेपानी प्रणालीको मर्मत, द्रुत पानी शुद्धिकरण प्रणालीको जडान र सरसफाई सामग्री वितरण मार्फत पानीजन्य रोगको फैलावट रोकिने अपेक्षा गरिएको छ। त्यस्तै घुम्ती स्वास्थ्य शिविर मार्फत तत्काल उपचार र पोषण सहयोग उपलब्ध गराइनेछ भने परिवारबाट छुट्टिएका बालबालिकालाई पुनर्मिलन गराउन संरक्षण समूह परिचालित हुनेछन्। बङ्गलादेशले प्रधानमन्त्री प्रकोप उद्धार कोषमा 10,00,000 अमेरिकी डलर सहयोग गरेको छ।
4: बंगलादेशका विदेश राज्य मन्त्री हुमायुन कबीरले बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री तारिक रहमानले पठाएको पत्र हस्तान्तरण गर्नुभएको हो। यसअघि सेप्टेम्बर 1 विदेश राज्य मन्त्री कबीरले नेपाली दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै भोटेकोशी बाढ़ी विपदप्रति समवेदना व्यक्त गर्नुभएको थियो। आकस्मिक बाढ़ीपछि बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले प्रधानमन्त्री बालेन्द्र शाहलाई पठाउनु भएको सन्देशमा नेपाल सरकार र नेपाली जनता प्रति ऐक्यबद्धता व्यक्त गर्दै पीड़ितप्रति समवेदना तथा सहानुभूति प्रकट गर्नुभएको थियो। बाढ़ीको विपदप्रति बंगलादेशको संसदले 27 अगस्तमा शोक प्रस्ताव पारित गर्दै नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन तत्काल कदम चाल्न निर्णय गरेको थियो। साथै बंगलादेशका विदेश मन्त्री डाक्टर खलिलुर रहमानले 27 अगस्तमा आफ्ना नेपाली समकक्षी शिशिर खनालसँग टेलिफोन वार्ता गर्नुभएको थियो। वार्ताका क्रममा उहाँले आवश्यकता अनुसार नेपाललाई सबै प्रकारको सहयोग गर्न बंगलादेश तयार रहेको आश्वासन दिँदै मानवीय सहयोग विस्तार गर्ने तरिका बारे छलफल गर्नुभएको थियो।
3: रसुवा बाढीमा परि हालसम्म 1,294 जनाको निधन भएको पुष्टि भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ज्यान गुमाउनेको संख्या 1,294 पुगेको छ। फेला परेका सबमध्ये हालसम्म 96 जनाको शनाखत भई आफन्तले बुझेका छन्। अझै 5,053 जना सम्पर्कविहीन छन्। रसुवा नुवाकोट र तादिङका 37 होल्डिङ सेन्टरमा 4,627 जनाले आश्रय लिइरहेका छन्। जनकपुर धाममा भीषण बाढीबाट पीड़ित नागरिकका लागि पुराना कपडा छिट्टै बिग्रिने सामग्री तथा प्रयोग गर्न नमिल्ने सामान सहयोग गरेपछि आलोचना भएको छ। लक्ष्मण यादवको रिपोर्ट।
5: रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट पीड़ित नागरिकका लागि धनुषा सहित विभिन्न जिल्लाहरूबाट राहत सामग्री संकलन कार्य भइरहेको छ। जनकपुर धाम उद्योग वाणिज्य संघले पनि बाढी पीड़ितका लागि लत्ता कपडा खाद्यान्न लगायतका सामग्री संकलन गरिरहेको छ। संकलन गरिएको सामग्रीहरू आउँदो साता प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको बताइएको छ। जनकपुर धामका व्यवसायीहरूले साडी प्यान्ट सर्ट बाल बालिकाको लत्ता कपडाहरू सहयोग गरेका छन्। बिक्री नभएर लामो समयदेखि पसलमै थन्किएको लत्ता कपडाहरू सहयोग गरेका व्यवसायीहरूको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। उपलब्ध गराएको लत्ता कपडाहरू सबै नयाँ नै रहेको जनकपुर धाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले प्रश्न पार्नुभयो।
6: हामीका जुन छ जुन उद्योगिक व्यवसायीले सामान दिएको छ त्यो एकदम नयाँ सामानहरू दिएको छ र त्यो हामी उद्योग वाणिज्य संघमा राखेको छ। प्यान्ट सर्टका कपडाहरू हो, साडी हो, महिलाले लगाउने सुटहरू लगायत बच्चा बुच्चीका जिन्स प्यान्टहरू, भेस्टहरू, फ्रकहरू।
5: चिलर सञ्चालकले सिलाई गरिएको 50 सेट भन्दा बढी प्यान्ट सर्ट सहयोग गरेका छन् भने कपडा पसल सञ्चालकले 100 थान साडी लगायतका लत्ता कपडा गराएका छन्। पुरानो सामग्री न संकलन गरिने न लैजाने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जानकारी दिनुभयो।
6: मोटामोटी झन् हामीलाई 1 करोड रुपियाँ जतिको चाहिँ एक खालको कतै प्रतिबद्धता कतै दाखिला गरेको चाहिँ विवरण छ। कतै पनि पुरानो सामानको चाहिँ उठाएको पनि छैन भनेको छ, कहीँ कतै संकलन पनि छैन, नलाने पनि भनेको छ, निर्णय पनि
5: भएको छ।
3: बाढीको संकटका बेला सरकारले पूर्व सहमति उल्लङ्घन गरेको आरोप डाक्टर गोविन्द केसीले लगाउनु भएको छ। भक्त बजार गर्दै किसीले मेडिकल कलेजबारे गएको साउन 11 गते भएका सहमति पालना गर्न आग्रह गर्नुभएको छ। सरकारले केटा शिक्षण अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने लगायतका सहमति गरेको थियो। खबर यति नै, नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवा बाढीमा परेर घाइते भएका मध्ये 48 बिरामी उपचारपछि डिस्चार्ज भएका छन्। टिचिङ अस्पतालका प्रवक्ता डाक्टर गोपाल सेनाईले अस्पतालमा ल्याइएका 74 घाइतेमध्ये 48 उपचारपछि डिस्चार्ज भएका जानकारी दिनुभएको छ। अस्पतालमा हाल 25 उपचार भइरहेको छ। उपचार भएका मध्ये 2 आइसियू र 2 हाइकेयरमा राखेर उपचार भइरहेको छ। अस्पतालमा ल्याएका 1 घाइतेको उपचारका क्रममा मृत्यु भएको छ। 25 वर्षीय कुशल मगरको उपचारका क्रममा निधन भएको हो। आज श्रीकृष्ण जन्माष्टमी अर्थात् भगवान् श्रीकृष्णको जन्म भएको दिन। पश्चिम नेपालमा बसोबास गर्ने थारू समुदायका महिलाले भगवान् कृष्ण अर्थात् कान्हाको पूजा अर्चना गर्दै जन्माष्टमी पर्व मनाउँछन्। अञ्जना चौधरीको रिपोर्ट।
4: साँझको समयमा महचवाको घरमा जम्मा भएर गाउँको महिला युवतीहरूले सामूहिक रूपमा भगवान कृष्णको पूजा गर्दछन्। कृष्णको पूजा गर्ने क्रममा गाइने अष्टमी गीतको आफ्नै महत्व छ। अष्टमी नजिकैसँगै थारू समुदायका महिला तथा युवतीहरू भेला भएर भगवान कृष्णलाई सम्झदै परम्परागत गीत यसरी गाउने गर्दछन्। स्वती चौधरी।

0: थारू समुदायका गाउँबस्तीमा अष्टमी पर्वको अवसरमा महिला तथा युवतीहरू भेला भएर अष्टमी गीत गाउने चलन पुरानै हो। यी गीतमा भगवान श्री कृष्णको धार्मिक आस्था मात्रै होइन, थारू समुदायको सामाजिक जीवन, संस्कार, परम्परा र पुर्खाका कथाहरू पनि समेटिएका हुन्छन्। तर पछिल्लो समय अष्टमी गीत गाउने चलन भने हराउँदै गएको छ। नयाँ पुस्तामा मौलिक गीत र संस्कृति हस्तान्तरण हुन नसक्दा गाउँघरमा पहिले जस्तो अष्टमी गीत सुनिन छाडेको छ। पार्वती चौधरी:
1: हामी भन्दा ठुला अग्रजहरूले पनि हामीलाई अष्टमीको गीत गाउनु पर्छ, सिक्नु पर्छ भनेर सिकाउनु भएन। त्यही भएर हामी पढाइमा मात्रै ध्यान दिउँ, अष्टमीको गीत हामीलाई गाउन आउँदैन।
0: आधुनिक मनोरञ्जनका साधनको बढ्दो प्रयोग, युवा पुस्ताको बदलिदो रुचि र पुरानो पुस्तासँगै अष्टमी गीतका शब्द तथा भाका पनि हराउँदै जानुले यो परम्परा लोप हुने अवस्थामा पुगेको छ। त्यसैले यसको संरक्षण र नयाँ पुस्तामा पुस्तान्तरण गर्न के गर्नु पर्ला त? थारू बुद्धिजीवी केबी चौधरी:
2: मानव सभ्यताको विकासका विभिन्न चरणहरूलाई विभिन्न ढङ्गबाट एकदमै सुन्दर तरिकाबाट गीत मार्फत यसको व्यक्त गरिएको छ। अब यति महत्वपूर्ण कुराहरू छ, यसलाई हस्तान्तरण गर्न जरुरी छ। यसका लागि युवा पुस्ताले परम्परागत अस्तिम्कीको जो कार्यक्रम छ त्यसमा सहभागी हुन जरुरी छ। र
3: गोर्खा वेलफेयर ट्रस्टले बागलुङको अति दुर्गम ढोरपाटन 9 सुगुरुदुङको सरस्वती माविमा 2,43,00,000 रुपियाँ खर्च गरी 12 कोठे नयाँ विद्यालय भवन बनाएको छ। पुटोलबाट छवि पाण्डे।
4: विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक बुढा मगरका अनुसार 2077 सालमा आएको बाढीले विद्यालयको भवन बगाएपछि विद्यार्थीहरू भर्याङ र खेतको डिलमा बसेर पढ्न बाध्य भएका थिए। अध्यक्ष तिलक बुढा मगरले अधिकांश दलित र जनजातिका बालबालिका अध्ययन गर्ने उक्त विद्यालयमा गोर्खा वेलफेयर ट्रस्टले नयाँ भवन बनाइदिएपछि नयाँ कक्षा कोठामा बसेर अध्ययन गर्न बालबालिकालाई सहज भएको बताउनुभयो।
5: दलित समुदायको पनि दलित जनजातिको 2077 को बाढीको फर्याङ मुनि राखेर छाप्रो मुनि राखेर एउटा कोनामा पढाउनु जनशक्ति अलिक कम छ सर शिक्षकको। त्यहाँ सर म जाँदाखेरि त म 4 कोठाको जम्मा छ, अहिले 22 भयो सर, 22 अहिले 22 चाहिँ हाम्रो गोर्खा तरफले 12 बनाइदिएको 12 भयो लगायत त्यहाँ दरबन्दी रुम पलस भयो 6 भयो सर।
4: विद्यालयका प्रधानाध्यापक थम प्रकाश जैसीले गोर्खा वेलफेयर ट्रस्टले 12 सहित शौचालय समेत बनाइदिएको जानकारी दिनुभयो। प्रधानाध्यापक जैसीका अनुसार साउन 16 विद्यालय भवन गोर्खा वेलफेयर ट्रस्टले विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो। करिब 450 विद्यार्थीले अहिले नयाँ भवनमा बसेर अध्ययन गर्ने सुविधा पाएको उहाँले जानकारी दिनुभयो।
6: हाम्रो 12 के अरे एउटा टोयलेट पनि हो हजुर, हाम्रो पहिला 12 थियो, अहिले 12 24 भयो, अभाव भएर गएर हजुर हस्तान्तरण भयो। 77 बाढीले भवन लैदिएको थियो सर।
3: बागमती प्रदेश सरकारले हेटौँडा काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी कोकटे इपा सिसनारी सडक सञ्चालनको प्रक्रिया अघि बढाएको छ। मुख्यमन्त्री किरण थापा मगरले वैकल्पिक सडकलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभएको छ। मुख्यमन्त्री थापा, भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसी, मन्त्रालयका सचिव ईश्वर चन्द्र मरहट्टा र भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामासहितको टोलीले सडक खण्डको स्थलगत निरीक्षण गरेको छ। खबर यति नै, नमस्कार।
7: यो BFBS गोर्खा रेडियो हो।

मन भित्र बसौले मेरो आँखा दैलो तिम्रो मन भित्र बसौले घर भित्र होइन मेरो मन भित्र बसौले।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: धादिङको गजुरी दुई परेवा भेरी सडक खण्डमा मर्मत गर्न आज शनिबार 12 घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेक अन्य सबै सवारी सञ्चालनमा रोक लगाइने जिल्ला प्रशासनले जनाएको छ। परेवा फेरि पृथ्वी राजमार्गमा क्षति पुगेपछि सडक खण्डबाट एकतर्फी रूपमा सवारी साधन सञ्चालन हुँदै आएका थिए। क्षतिग्रस्त सडकको आवश्यक मर्मत गर्न सवारी आवागमन रोक्नुपर्ने अवस्था आएको प्रशासनले जनाएको छ। बाढीका कारण धादिङको बेनीघाट टोराङ गाउँपालिका साथ कृष्णवीरमा पूर्ण रूपमा सडक अवरुद्ध छ। बेनीघाट 10 जवाङखोला र थाक्रे 2 को कमेरी भिरमा एकतर्फी सडक सञ्चालनमा रहेको छ। नेपाल बाढी सूचना केन्द्रले तत्काल ठूलो बाढी आउन सक्ने सम्भावना नदेखिएको स्पष्ट पारेको छ। बाढी सम्बन्धी सूचना जारी गर्दै नुवाकोट तथा रसुवा जिल्लामा हिमताल विस्फोटन भई बाढी आउन सक्ने विषयमा जानकारी नभएको बताएको छ। यस सम्बन्धमा केन्द्रले चिनिया समकक्षी निकायसँग नियमित सम्पर्कमा रहेर प्राप्त सूचनाको निरन्तर अनुगमन गरिरहेको जानकारी दिएको छ। केन्द्रले भोटेकोसीमा बाढी आउने विषयलाई लिएर फैलिएका पुष्टि नभएका सूचना तथा हल्लाका आधारमा नआत्तिन र संयमित रहन समेत अनुरोध गरेको छ। रसुवा बाढीमा परि हालसम्म 1294 जनाको निधन भएको पुष्टि भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ज्यान गुमाउनेको संख्या 1294 पुगेको छ। फेला परेका सबमध्ये हालसम्म 96 जनाको शनाखत भई आफन्तले बुझेका छन्। प्राधिकरणका अनुसार अझै 5053 जना सम्पर्कविहीन छन्। रसुवा नुवाकोट र धादिङका 37 होल्डिङ सेन्टरमा 4627 जनाले आश्रय लिइरहेका छन्। जनकपुरमा भीषण बाढीबाट पीडित नागरिकका लागि पुराना कपडा छिट्टै बिग्रिने सामग्री तथा प्रयोग गर्न नमिल्ने सामान सहयोग गरिएको भन्दै आलोचना भएको छ। लक्ष्मण यादवको रिपोर्ट।
4: रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट पीडित नागरिकका लागि धनुषा सहित विभिन्न जिल्लाहरूबाट राहत सामग्री संकलन कार्य भइरहेको छ। जनकपुरधाम उद्योग वाणिज्य संघले पनि बाढी पीडितका लागि लत्ता कपडा खाद्यान्न लगायतका सामग्री संकलन गरिरहेको छ। संकलन गरिएको सामग्रीहरू आउँदो साता प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको बताइएको छ। जनकपुरधामका व्यवसायीहरूले साडी प्यान्ट सर्ट बाल बालिकाको लत्ता कपडाहरू सहयोग गरेका छन्। बिक्री नभएर लामो समयदेखि पसलमै थन्किएको लत्ता कपडाहरू सहयोग गरेका व्यवसायीहरूको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। उपलब्ध गराएको लत्ता कपडाहरू सबै नयाँ नै रहेको जनकपुर धाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले प्रश्न पार्नुभयो।
5: हामी कहाँ जुन छ, जुन उद्योगी व्यवसायीले सामान दिएको छ त्यो एकदम नयाँ सामानहरू दिएको छ र त्यो हामी उद्योग वाणिज्य संघमा राखेको छ। प्यान्ट सर्टका कपडाहरू हो, साडी हो, महिलाले लगाउने सुटहरू लगायत बच्चा बुच्चीका जिन्स प्यान्टहरू, भेस्टहरू, फ्रकहरू।
4: टेलर संचालकले सिलाइ गरिएको 50 सेट भन्दा बढी प्यान्ट सर्ट सहयोग गरेका छन् भने कपडा पसल संचालकले 100 थान साडी लगायतका लत्ता कपडा गराएका छन्। पुरानो सामग्री न संकलन गरिने न लैजाने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जानकारी दिनुभयो।
5: मोटामोटी झन् हामीलाई 1 करोड रुपियाँ जतिको चाहिँ एक खालको कतै प्रतिबद्धता कतै दाखिला गरेको चाहिँ विवरण छ। कतै पनि पुरानो सामानको चाहिँ उठाएको पनि छैन भनेको छ, कहीँ कतै संकलन पनि छैन, नलाने पनि भनेको छ, निर्णय पनि भएको छ।
4: बाढी पीडितका लागि धनुषा स्थित विपद व्यवस्थापन समितिको बैठक नै बसेर सहयोगका लागि सबै निकायलाई आग्रह गरेको छ। समितिले राहत सहयोगका नाममा पुराना कपडा, अखाद वस्तु, छिट्टै बिग्रिने सामग्री तथा प्रयोग गर्न नमिल्ने सामान संकलन नगर्न स्पष्ट निर्देशन दिएको बताइएको छ। राहत संकलनका क्रममा तोकिएको प्रक्रिया विपरीत काम गरेको भेटिएमा प्रचलित कानून अनुसार कारवाही गर्ने स्थानीय प्रशासनले चेतावनी समेत दिएको छ।
3: बङ्गलादेशले प्रधानमन्त्री प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गरेको छ।
6: बंगलादेशका विदेश राज्य मन्त्री हुमायुन कबीरले बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री तारिक रहमानले पठाएको पत्र हस्तान्तरण गर्नुभएको हो। यसअघि सेप्टेम्बर 1 विदेश राज्य मन्त्री कबीरले नेपाली दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै भोटेकोसी बाढी विपदप्रति समवेदना व्यक्त गर्नुभएको थियो। आकस्मिक बाढीपछि बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले प्रधानमन्त्री बालेन्द्र शाहलाई पठाउनु भएको सन्देशमा नेपाल सरकार र नेपाली जनता प्रति ऐक्यबद्धता व्यक्त गर्दै पीडित प्रति समवेदना तथा सहानुभूति प्रकट गर्नुभएको थियो।
3: बाढीको संकटका बेला सरकारले पूर्व सहमति उल्लंघन गरेको आरोप डाक्टर गोविन्द केसीले लगाउनु भएको छ। वक्तव्य जारी गर्दै केसीले मेडिकल कलेजबारे गएको साउन 11 गते भएका सहमति पालना गर्न आग्रह गर्नुभएको छ। ललितपुर महानगरकी 106 वर्षीय ज्येष्ठ नागरिक मनमाया महर्जनको निधन भएको छ। मनामाएको पार्थिव शरीरलाई ललितपुर महानगर प्रमुख श्रीबाबु महर्जनले पुष्पगुच्छ अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: बाढीले क्षतिग्रस्त 216 मेगावाटको माथिल्लो त्रिशुली एकका आयोजनामा 6 जनाको शव फेला परेको छ। आयोजनाको सुरुङ र हेडवर्क्समा हराइरहेकाहरूको खोजीका क्रममा शव फेला परेको निजी ऊर्जा उत्पादकहरूको संस्था इपानले जानकारी दिएको छ। शव चिन्न नसकिने अवस्थामा रहेकाले पहिचान नभएको इपानको भनाइ छ। सलेटार एरियामा भेटिएका 6 शव नेपाली सेनाले बट्यार लगाएको छ। बाढी आउनु अघि माथिल्लो त्रिशुली एक आयोजना स्थलमा 1,433 जना कार्यरत थिए। तीमध्ये हालसम्म 876 जनाको उद्धार भइसकेको छ। 551 जना सम्पर्कविहीन छन्। भोटेकोसी बाढीले निम्ताएको विपत्तिपछि प्रभावित क्षेत्रका बासिन्दा सामान्य जीवनमा फर्कन सकेका छैनन्। कृष्ण खनालको रिपोर्ट।
4: विशेष गरी उद्धार राहत र पुनस्थापनामा आम नागरिकको चासो देखिन्छ। केही सरकारको उपस्थिति राम्रो पाउँछन्, केही भने कामभन्दा स्टन्ट बढी देख्छन्। ललितपुर पुल्चोकका माधव पाण्डेलाई नयाँ सरकारले काम गर्ने शैली पुराना सरकार भन्दा फरक लागेको छैन।
5: यसमा इक्विपमेन्ट केही पनि छैन होइन। सरकारहरूले चाहिँ यो इक्विपमेन्टहरू एकदम राम्रो गर्दापछि होइन, कानुन राम्रो गर्दापछि छिटो हुन्थ्यो क्या। केही पनि छैन। पहिला जे गल्ती भइरहेछ अहिले अर्कोबाट भइरहेछ।
4: कतिलाई राज्यको उपस्थिति फितलो लागिरहँदा केहीलाई भने विपत्तिमा नयाँ सरकारको खटाई उत्कृष्ट लागेको छ। थापाथलीका रोशन बस्ने।
6: मैले जुन पञ्चायतको काल चाहिँ भएकोमा सबैभन्दा उत्कृष्ट अहिले देखेँ मैले, किनभने उनीहरू आफै लागेका छन्, गएर तुरुन्तै हेरेका छन। त्यहाँ हरेक मान्छेहरूले अहिले त त्यस्तो विकट छ नि, त्यहाँ एक बाटो अर्को खोल्दामा जान सक्ने स्थिति छैन, बाटो छैन होइन, सारा प्रलय भएको ठाउँमा पनि त्यति छिटो गरेको भनेको धेरै ठुलो कुरो हो। यसलाई चाहिँ धेरै राम्रो मान्छु म चाहिँ।
4: बागलुङका केदार शर्मा भइपरि आउने विपत्तिका लागि राज्यसँग स्रोत साधन नहुनु कमजोरी ठान्नुहुन्छ, तर राज्यको प्रयासप्रति उहाँको खास गुनासो देखिँदैन।
7: अब यस्तो छ, अब हामीले बाहिरको होइन वैदेशिक हिसाबले हेर्ने भने त अलिक अपुरो छ। हामीले हेर्दाखेरि अझै पनि सुरुङमा कतिपय फर्सिएको भन्ने सुनिएको छ होइन। यहाँसम्म पुग्ने क्षमता अब नभएर होला, त्यसमा साधनहरू स्रोतहरू नपुगेरै होला, अझै हुनुपर्ने त नभएको हो। यद्यपि चाहिँ हामीले बाहिरबाट हेर्दाखेरि खटाइमा चाहिँ राम्रै जस्तो लागेको छ।
4: बाढीपछि उद्धारका लागि तत्काल वैदेशिक सहायता चाहिँदैन भनेको सरकारले, अहिले भने अरू मुलुकको पनि साथ लिएको छ। कतिपय सरकार यही विषयमा चुकेको बताउँछन्। काभ्रेका असल गिरीलाई सुरुमै स्थानीय तहलाई साथमा नलिएकोमा चित्त बुझेको छैन।
8: अब मुख्य कुरा सरकारले प्रयास गरेको देखिन्छ, तर अब कोअर्डिनेसन र यो आपत परेको बेलामा राज्यका सबै संयन्त्र स्थानीय निकाय र पब्लिकलाई कोअर्डिनेटेड ढङ्गले अगाडि बढाउन चाहिँ अलिकति कमी कमजोरी भएको हो कि भन्ने।
4: भुटेकोसीमा प्रलयकारी बाढी आएको 10 दिन पुगिसकेको छ। विशेष गरी बाढी प्रभावित विद्युत आयोजनाका सुरुङभित्र फँसेकाहरूको उद्धार पेचिलो बनेको छ। ढिलै भए पनि सुरुङभित्रका एकाध उद्धारमा सफलता मिलेको छ, तर गर्नुपर्ने काम थुप्रो छ।
3: अब खबर फटाफट।
9: टिमुरीदेखि मुगलिङसम्मका 64 झोलुङ्गे पुलमध्ये भोटेकोसी बाढीले 53 क्षति पुर्यायो। क्षतिग्रस्त 20 झोलुङ्गे पुलको मर्मत सुरु, बाँकी 33 झोलुङ्गे पुलका लागि पनि बोलपत्र आह्वान। रसुवाको भोटेकोसी बाढीमा कोशी प्रदेशका 160 सम्पर्कविहीन, ओखलढुङ्गाका 58 र सोलुखुम्बुका 45 बेपत्ता। कृष्ण जन्माष्टमीमा सडकको दायाँ बायाँ राखेर कन्या पूजा गर्ने बनेपाको 124 वर्ष पुरानो परम्पराको निरन्तरता, रजसला नभएका 10,000 कन्याको कन्या पूजा गरियो। पृथ्वी राजमार्ग खुलाउने प्रयास स्वरूप कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम सुरु, 10 दिनभित्र ट्र्याक खोलिसक्ने लक्ष्य। पोखरा लामाचौरको नव आदर्श सामुदायिक विकास समाजको लामाचौर तीज महोत्सव स्थगन, महोत्सव गर्ने खर्चबाट बाढी पीडितलाई 1,11,111 सहयोग गर्ने। डुम्रे बेसी सहर सडक 2 लेनमा विस्तार गरिँदै तनहुँको भानु 3 चाम्बासदेखि 22 चाँगरसम्मको 9 किलोमिटरमा धमाधम कालो पत्रेको काम हुँदै। खोटाङको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकाले भोटेकोसी बाढीबाट प्रभावितको अस्थायी बाँस निर्माणका लागि बाँस खरिदमा सहयोग गर्ने, बाँसका संरचना बनाउन नगरपालिकाले 62,09,000 दिने। भोजपुरका ग्रामीण क्षेत्रमै गोमन सर्प देखिन थाल्यो। पवादुङमा 3 मार्से र अरूर 5 याकुको हुङ्ग्रायोमा गोमन सर्प देखिएपछि स्थानीय त्रसित। र पृथ्वी राजमार्गको कृष्ण भीरमा पहिरो झरेपछि बीपी राजमार्गमा गाडीको चाप सवारी चाप बढेपछि आलो पालो प्रणाली लागू 10 टनसम्म भार बोकेका मालवाहक गाडी राति मात्रै चल्न दिइने
3: खबर यति नै नमस्कार
1: यो BFBS कुलकर्ण रेडियो

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बाढीले थुनिएपछि नौरातसम्म त्रिशुली त्रिएको अँध्यारो सुरुङमा बिताएर उद्धार भएका दुईजना कर्मचारीले पहिलो रात अस्पतालमा बिताएका छन्। कवीर महर्जन र सञ्जय शाहलाई रसमा उद्धारपछि छाउनी सैनिक अस्पतालमा उपचार गराइएको हो। उनीहरूलाई परिवारका सदस्यले भेटेका छन्। उद्धार कार्यको नेतृत्व गरेका कर्णल गङ्गा बराल 10 दिनदेखि नै उद्धार स्थलमा हुनुहुन्छ। विश्व चर्चित जलवायु अभियन्ता ग्रेटा थनबर्गले नेपालको हिमबारीबाट विश्वले पाठ सिक्नुपर्ने बताउनु भएको छ। आफ्नो धारणा राख्दै थनबर्गले नगरेको गल्तीको सजाय नेपालले भोगेको भन्दै विश्व समुदायले न्याय दिनुपर्ने बताउनु भएको छ।
4: And it's worth knowing what Nepal's own response looks like without waiting for the rest of the world. 21,421 security personnel mobilized, 13,094 people rescued so far, 5,397 injured have been treated. Nearly 4,521 people are currently being sheltered in holding centers across the country. This is not a country asking the world to clean up a mess it made. It's a country that's already largely doing its part, cleaning up a mess it did not cause, asking the rest of the world to do the same. Justice for Nepal.
3: विश्व समुदायले क्षतिपूर्ति दिनुपर्ने उहाँको भनाइ छ।
4: We desperately need climate reparations. Stop calling it aid. Stop calling it generosity. What is owed to Nepal is climate debt. Money that is due because of harm that was caused, not a gift that so-called developed countries get to decide whether or how much to give. Countries like Nepal are talked about at every climate summit. They are rarely talked with. There is a difference between being in a case study in someone else's presentation and being a voice in the room where decisions get to be made. That has to change. We refuse to let this tragedy and the irreversible loss of lives and livelihood go unheard and ignored. I, along with the global climate justice movement, stand with the people of Nepal.
3: रसुवाको लाङटाङ जलविद्युत आयोजनाको सुरुङभित्र दुईजनाको शव फेला परेको छ। आयोजनाबाट दुई शवसहित प्रभावित इलाकाबाट 58 जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। उद्धारका लागि नेपाली सेनाको 7 र गैर सैनिक 6 वटा हवाई साधन उपयोग गरिएको छ। त्रिशुली 3A आयोजनाको खोजी जारी रहेको बताएको सेनाले त्रिशुली 3B 15 फिटको खाडल खनेको छ। आयोजनामा हालसम्म केही फेला परेको छैन। चिलिमे हाइड्रोमा विदेशी सहितको समग्र टोलीले जेनेरेटर र मट पम्पको सहायताले लेदो फाल्ने कार्य गरी पुनः 100 मिटरभित्रसम्म पुगेको छ। संयुक्त राष्ट्रसङ्घले नेपाललाई 4,96,00,000 अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने जनाएको छ। यो रकम नेपाली रुपियाँमा 7.5 अर्बभन्दा बढी हुन आउँछ। 84,000भन्दा बढी नागरिकसम्म जीवन रक्षक सहायता पुर्याउन अन्तर्राष्ट्रिय निकायसँग राष्ट्रसङ्घले आह्वान पनि गरेको छ। हिँड सुरु हुन अघिका लागि बनाइएको 4 महिने योजनाका लागि सो रकमले सहयोग गर्ने राष्ट्रसङ्घको नेपाल कार्यालयले जनाएको छ। योजनाबाट क्षतिग्रस्त खानेपानी प्रणालीको मर्मत, द्रुत पानी शुद्धिकरण प्रणालीको जडान र सरसफाई सामग्री वितरण मार्फत पानीजन्य रोगको फैलावट रोकिने अपेक्षा गरिएको छ। त्यस्तै घुम्ती स्वास्थ्य शिविर मार्फत तत्काल उपचार र पोषण सहयोग उपलब्ध गराइनेछ भने परिवारबाट छुट्टिएका बालबालिकालाई पुनर्मिलन गराउन संरक्षण समूह परिचालित हुनेछन्। एनसेलले बाढी प्रभावित क्षेत्रमा निशुल्क भोइस डेटा र एसएमएस सेवा 1 हप्ता लम्ब्याउने भएको छ। कम्पनीका अनुसार भदौ 26 गतेसम्म प्रभावित क्षेत्रमा निशुल्क सेवा उपलब्ध हुनेछ। यसअघि भदौ 10 गतेदेखि सुरु गरिएको निशुल्क सेवाको अवधि थप गर्दै भदौ 19 गतेसम्म पुर्याइएको थियो। एनसेलका अनुसार बाढीका कारण अवरुद्ध भएका 27 मध्ये 35 वटा टावर पुनः सञ्चालनमा आएका छन्। रसुवाको घट्टे खोला टिमुरामा रहेको एउटा टावर पूर्ण रूपमा नष्ट भएको छ भने उत्तर गया तिरुको अर्को टावरमा आवश्यक उपकरण पुर्याएर सेवा सञ्चालन गर्ने तयारी भइरहेको प्रमुख उपभोक्ता व्यापार अधिकारी उपाङ्ग दत्ताले बताउनु भएको छ। र रसुवाबारीमा परेर घाइते भएका मध्ये 48 बिरामी उपचारपछि डिस्चार्ज भएका छन्। टिचिङ अस्पतालका प्रवक्ता डाक्टर गोपाल सेनाईले अस्पतालमा ल्याइएका 74 घाइतेमध्ये 48 उपचारपछि डिस्चार्ज भएका जानकारी दिनुभएको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पूर्व मन्त्री तथा जलविद्युत इन्जिनियर कुलमान घिसिङले उद्धार गर्न बाँकी सुरुङको काम नियमित गर्न अपील गर्नुभएको छ। माथिल्लो त्रिशुली 3A को भूमिगत विद्युत गृहमा फँसेका कर्मचारीको जीवितै उद्धार भएको खबरले खुसी लागेको भन्दै घिसिङले रसुवागढी र चिलेमे जलविद्युत केन्द्रका भूमिगत विद्युत गृहमा पनि कर्मचारी सकुशल रहेको अपेक्षा व्यक्त गर्नुभएको छ। अब माथिल्लो त्रिशुली 1, माथिल्लो त्रिशुली 3B र लाङटाङ खोला जलविद्युत आयोजनामा काम गर्न उहाँको आग्रह छ। उद्धार कार्यमा विज्ञता, प्राविधिक क्षमता र साधन स्रोत अनुसारको हरसम्भव सहयोग गरिने उहाँले बताउनु भएको छ। नेपाल बाढी सूचना केन्द्रले तत्काल ठूलो बाढी आउन सक्ने सम्भावना नदेखिएको स्पष्ट पारेको छ। बाढी सम्बन्धी सूचना जारी गर्दै नुवाकोट तथा रसुवा जिल्लामा हिमताल विस्फोटन भई बाढी आउन सक्ने विषयमा जानकारी नभएको केन्द्रले बताएको छ। यस सम्बन्धमा केन्द्रले चिनिया समकक्षी निकायसँग नियमित सम्पर्कमा रहेर प्राप्त सूचनाको निरन्तर अनुगमन गरिरहेको जानकारी दिएको छ। केन्द्रले भोटेकोसीमा बाढी आउने विषयलाई लिएर फैलिएका पुष्टि नभएका सूचना तथा हल्लाका आधारमा नहात्तिन र संयमित रहन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ। रसुवाको भोटेकोसी बाढीले निम्ताएको विपत्तिपछि प्रभावित क्षेत्रका बासिन्दा सामान्य जीवनमा फर्कन सकेका छैनन्। कृष्ण खनालको रिपोर्ट।
4: विशेष गरी उद्धार, राहत र पुनस्थापनामा आम नागरिकको चासो देखिन्छ। केही सरकारको उपस्थिति राम्रो पाउँछन्, केही भने कामभन्दा स्टन्ट बढी देख्छन्। ललितपुर पुल्चोकका माधव पाण्डेलाई नयाँ सरकारले काम गर्ने शैली पुराना सरकारभन्दा फरक लागेको छैन।
5: यसमा इक्विपमेन्ट केही पनि छैन होइन, सरकारहरूले चाहिँ यो इक्विपमेन्टहरू एकदम राम्रो गर्दापछि होइन, कानुन राम्रो गर्दापछि छिटो हुन्थ्यो क्या, केही पनि छैन। पहिला जे गल्ती भइरहेछ अहिले अर्कोबाट भइरहेछ।
4: कतिलाई राज्यको उपस्थिति फितलो लागिरहँदा केहीलाई भने विपत्तिमा नयाँ सरकारको खटाई उत्कृष्ट लागेको छ। थापाथलीका रोशन बस्ने।
6: मैले जुन पञ्चायतको काल चाहिँ भएकोमा सबैभन्दा उत्कृष्ट अहिले देखेँ मैले, किनभने उनीहरू आफै लागेका छन्, गएर तुरुन्तै हेरेका छन्। त्यहाँ हरेक मान्छेहरूले अहिले त त्यस्तो विकट छ नि, त्यहाँ एक बाटो अर्को खोल्दामा जान सक्ने स्थिति छैन, बाटो छैन होइन, सारा प्रलय भएको ठाउँमा पनि त्यति छिटो गरेको भनेको धेरै ठुलो कुरो हो, यसलाई चाहिँ धेरै राम्रो मान्छु म चाहिँ।
4: बागलुङका केदार शर्मा भइपरि आउने विपत्तिका लागि राज्यसँग स्रोत साधन नहुनु कमजोरी ठान्नुहुन्छ, तर राज्यको प्रयासप्रति उहाँको खास गुनासो देखिँदैन।
7: अब यस्तो छ, अब हामीले बाहिरको होइन वैदेशिक हिसाबले हेर्ने हो भने त त्यो अलिक अपुरो छ। हामीले हेर्दाखेरि अझै पनि सुरुङमा कतिपय फर्सिएको भन्ने सुनिएको छ होइन, त्यहाँसम्म पुग्ने क्षमता अब नभएर होला, त्यसमा साधनहरू स्रोतहरू नपुगेरै होला, अझै हुनुपर्ने त नभएको हो। यद्यपि चाहिँ हामीले बाहिरबाट हेर्दाखेरि खटाइमा चाहिँ राम्रै जस्तो लागेको छ।
4: बाढीपछि उद्धारका लागि तत्काल वैदेशिक सहायता चाहिँदैन भनेको सरकारले, अहिले भने अरू मुलुकको पनि साथ लिएको छ। कतिपय सरकार यही विषयमा चुकेको बताउँछन्। काभ्रेका असल गिरीलाई सुरुमै स्थानीय तहलाई साथमा नलिएकोमा चित्त बुझेको छैन।
8: अब मुख्य कुरा सरकारले प्रयास गरेको देखिन्छ, तर अब कोअर्डिनेसन र यो आपत परेको बेलामा राज्यका सबै संयन्त्र, स्थानीय निकाय र पब्लिकलाई कोअर्डिनेटेड ढङ्गले अगाडि बढाउन चाहिँ अलिकति कमी कमजोरी भएको हो कि।
3: अब खबर फटाफट।
9: टिमुरीदेखि मुगलिङसम्मका 64 झोलुङ्गे पुलमध्ये भोटेकोसी बाढीले 53 क्षति पुर्यायो। क्षतिग्रस्त 20 झोलुङ्गे पुलको मर्मत सुरु, बाँकी 33 झोलुङ्गे पुलका लागि पनि बोलपत्र आह्वान। रसुवाको भोटेकोसी बाढीमा कोशी प्रदेशका 160 सम्पर्कविहीन, ओखलढुङ्गाका 58 र सोलुखुम्बुका 45 बेपत्ता। कृष्ण जन्माष्टमीमा सडकको दायाँ बायाँ राखेर कन्या पूजा गर्ने बनेपाको 124 वर्ष पुरानो परम्पराको निरन्तरता, रजसला नभएका 10,000 कन्याको कन्या पूजा गरियो। पृथ्वी राजमार्ग खुलाउने प्रयास स्वरूप कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम सुरु, 10 दिनभित्र ट्र्याक खोलिसक्ने लक्ष्य। पोखरा लामाचौरको नव आदर्श सामुदायिक विकास समाजको लामाचौर तीज महोत्सव स्थगन, महोत्सव गर्ने खर्चबाट बाढी पीडितलाई 1,11,111 सहयोग गर्ने।
3: ललितपुर महानगरकी 106 वर्षीय ज्येष्ठ नागरिक मनमाया महर्जनको निधन भएको छ। मनमायाको पार्थिव शरीरलाई ललितपुर महानगरका प्रमुख श्रीबाबु महर्जनले पुष्पगुच्छ अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। महर्जनको विशेष सम्मानमा महानगरपालिकाले अघिल्लो वर्ष कार्यक्रम आयोजना गरेको थियो। र बेलायतका रक्षा मन्त्री वेसे स्ट्रेटिङले फोकल्यान्ड टापुमाथिको अपनत्व यथावत रहेको बताउनु भएको छ। अर्जेन्टिनी राष्ट्रपति जाभेर मिलेको भनाइ लक्षित जवाबमा मन्त्री स्ट्रेटिङको भनाइ आएको छ। खबर यति नै, नमस्कार।